0: Zirconia.
1: Extreme energy drink.
2: खुशीको खबर
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्यूब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 9840-50-227। डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
3: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
3: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
3: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागेको बेला मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र,
0: होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97480-40।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्र नगर छ, सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्र नगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
4: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको माणिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। माणिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 0385-20-045।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्र नगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्र नगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
0: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0 83 5 22 253 र मोबाइल नम्बर 98 5 86 56 455।

हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्कमा तत्हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै झिक्न मिल्ने। अब सधैँभरि सहज र फलप्रद सेवा तपाईँको साथमा।

0: love you too. हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ.
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस.
2: रेडियो भेरी एफएम. रेडियो भेरी एफएम.
3: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज.
4: Extreme in everything. Time take. अहिले ठीक 6 बजेको छ.
5: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 25 गते आइतबार, सन् 2026 अक्टोबर 11 तारीक असोज शुक्ल पक्षको प्रतिपदा तिथि, आज दशैंको पहिलो दिन घटस्थापना।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिकोत्सव मनाउँदै गरेका बर्दियाको रेडियो टाइगर 99.2 मेगाहर्ज र सिन्धुलीको रेडियो सिद्ध बाबा 98.4 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: आजदेखि दशैं शुरू, घर जाने यात्रुलाई सड़कले समस्या, राति अबेरसम्म हवाई उड़ान गरिदै, धादिङको गलौदीमा आज दिउँसोपछि मात्रै सड़क पूर्ण रूपमा खुल्ने।
0: कांग्रेसका नवनिर्वाचित सभापति गगन थापामाथि प्रश्नसँगै जवाफदेताको परीक्षा, पार्टीको लोकतान्त्रिक र जनमुखी छवि कायम राख्नु मुख्य चुनौती।
4: नेपाली कंग्रेसको जुन पहिचान छ, लोकतन्त्रको लड़ाई लड्ने पार्टी, जनमुखी कार्यक्रम ल्याउने पार्टी भन्ने एउटा भनाई छ, त्यसलाई कसरी अगाडि बढ़ाउन सक्छन् त्यसले भर पर्छ।
1: केही दिन यता रुगाखोकी र ज्वरोका बिरामी बढ़े, धूलो धुवाँबाट बच्न र तातो झोलिलो खानेकुरा खान डाक्टरको सुझाव।
0: भारतमा पक्राउ परेका प्रदर्शनकारीलाई तत्काल रिहा गर्न यूएनएचसीआरको आग्रह, मुख्य निर्वाचन आयुक्तले राजीनामा नदिएसम्म आन्दोलन निरन्तर रहने सीजेपीको भनाई।
1: र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज क्यानाडासँग खेल्दै

0: यो चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन घर बरसिं उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाने लकी ड्र कूपन अभी पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अभी बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउनु होस् सपना पनि।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। यस वर्षको बडा दशैं आजदेखि शुरू भएको छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 दिन धूमधामका साथ दशैं मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घट स्थापना गरिन्छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्य कर्म समाप्त गरेर नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि एव अर्थात जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने भनिन्छ। आज बिहान 11:47 घट स्थापनाको शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
2: वर्षेनी दशैंमा काठमाडौँ उपत्यकाबाट सड़क र हवाई मार्गबाट ठूलो संख्यामा यात्रु बाहिरिने गरेका छन्। यस वर्ष सड़क मार्गबाट 10 लाख र हवाई मार्गबाट झण्डै 30,000-35,000 यात्रु बाहिरिने अनुमान छ। तिरुवनन्त राष्ट्रिय विमानस्थलमा दशैंमा आन्तरिक हवाई यात्रुको चाप बढ़ी हुने गर्छ। त्यसका लागि यात्रुले पहिल्यै टिकट बुक गर्ने गरेका छन्। दशैंमा आन्तरिक यात्रुको चाप बढ़ी हुने भएकोले राति अबेरसम्म उड़ान सुविधा दिइने तयारी भइरहेको विमानस्थलका प्रवक्ता संजय कुमारले बताउनुभयो। दशैंका लागि सार्वजनिक गाड़ीको अग्रिम टिकट बुकिङ अस्ति शुक्रबारदेखि नै खुलिसकेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा अस्ति बेलुका सड़क भाँसिएपछि टिकट बुकिङ प्रभावित बनेको छ। सड़क अवरूद्ध भएपछि अस्ति निर्धारित संख्यामा यात्रु गन्तव्यतर्फ पठाउन नसकिएको र केही यात्रु फर्किनु परेको राष्ट्रिय यातायात व्यवसाय महासंघका महासचिव डेगनाथ गौतमले बताउनु भएको छ। आजदेखि लामा तथा मध्यम दूरीका यात्रु बसका लागि देशभर चल्न मिल्ने गरी रूट परमिट खुल्ला गरिँदैछ। नियमित रूट बाहेक आवश्यकता अनुसार गाड़ी थप गर्ने योजना रहेको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले बताउनु भएको कान्तिपुर दैनिकले खबर छापेको छ।
1: सड़क मार्गको दुरावस्था र पहिरोको जोखिमका कारण यस वर्ष हवाई यात्रातर्फ यात्रुको आकर्षण झनै बढ़ेको छ। दशैं अवधिभर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट करिब 30,000-50,000 यात्रुले काठमाडौँ छाड्ने अनुमान छ। बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स लगायतका कम्पनीहरूले दैनिक 300 भन्दा बढ़ी उडान गरिरहेका छन्। तर प्रमुख गन्तव्यका धेरै उडानका टिकटहरू पूर्ण रूपमा बुकिङ भइसकेका छन्। उडानको माग उच्च र सीमित रहेकाले एयरलाइन्सहरूले सरकारले तोकेको अधिकतम सीमामा टिकट बिक्री गर्दा सामान्य नागरिकका लागि हवाई यात्रा महँगो भएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
2: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा अस्ति शुक्रबार बेलुका देखि बन्द रहेको सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने भएको छ। सड़क भाँसिएको ठाउँको भित्ता काटेर नयाँ ट्र्याक खोल्ने काम गैराती सकिएको छ। भित्तापट्टि नयाँ ट्र्याक खोलिएपछि बीचमा होल्ड भएका अर्थात रोकिएका गाड़ीलाई मात्रै सञ्चालन गर्न दिएको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सड़क बनाउने काम पूरा हुनै बाँकी छ। दुवैतिर रोकिएका गाड़ी पार भएपछि फेरि गाड़ी बन्द गरेर सड़क बनाउने काम हुने र आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने गजुरी प्रहरीको भनाइ छ। त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएकोले अस्ति बेलुकादेखि सड़क पूर्ण रूपमा बन्द भएको हो।
1: दशैंका बेला हुन सक्ने आपराधिक घटना रोक्न नेपाल प्रहरीले चाड़बाड़ लक्षित सुरक्षा योजना लागू गर्दै देशभर निगरानी बढ़ाएको छ। प्रहरीले चाड़बाड़को योजना असोज 21 गतेदेखि लागू गरिसकेको छ। यस अन्तर्गत देशभर 408 ठाउँमा हेल्प डेस्क स्थापना गरिएको छ। सीमावर्ती क्षेत्रका 108 ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। चाड़बाड़को समयमा हुन सक्ने लुटपाट, ठगी, चोरी, हत्या, हिंसाका घटना रोक्न नेपाल प्रहरीले प्रविधि प्रयोग र प्रहरी परिचालनलाई प्राथमिकतामा राखेको छ। शपिङ सेन्टर खुला तथा हाट बजार, बस पार्क, होटल, रेस्टुरेन्ट, भीड़भाड़ हुने चोक, भित्री गल्ली, यात्रु बाहिरिने नाका, बैंक तथा वित्तीय संस्था लगायतमा सुरक्षा बढ़ाएको छ। सुरक्षा योजना लागू गर्दै प्रहरी कार्यालयहरूले नियमित भन्दा पृथक रूपमा ड्यूटी थालेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
2: दशैं तिहार लक्षित सामान तथा ठूला आयोजनाका उपकरण आयात गर्ने बाटो खुलाउन चीनले तातो पानी नाका सञ्चालनको तयारी गरेको छ। गएको भदौ 15 गतेदेखि बन्द रहेको सिन्धुपाल चोकको तातो पानी नाका केही दिनभित्र खुल्ने जानकारी चिनिया पक्षबाट प्राप्त भएको सरकारी अधिकारीहरूले बताएका छन्। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीका अनुसार चिनिया पक्षले नाका संचालनको तयारी गरिरहेको छ। नाका खुल्ने अपेक्षासँगै तातोपानी भन्सारका कर्मचारी पनि कार्यालय फर्किएका छन्। सीमामा रहेका न्यालम काउन्टीका चिनिया कर्मचारी जाङमु पोर्टबाट धमाधम मितेरीपुर लिपिङ आउने क्रम रहेको जानकारी चिनिया पक्षबाट आएको छ। प्राप्त जानकारी अनुसार अब केही दिनभित्र तातोपानी नाकाबाट आयात शुरू हुन्छ। गिरीले भन्नुभयो, नाका संचालन हुने भएकोले तातोपानी भन्सारका कर्मचारी सबै कार्यालय फर्किसकेका छन्। तातोपानीतर्फ नेपाली भूभागमा 1200 देखि लिपिङसम्मको सड़कमा पहिरो पन्छाएर कोदारी राजमार्गको आवागमन खुलाइसकिएको छ। सड़क डिभिजनले जीर्ण सड़क तथा पहिरोले अवरूद्ध भएका ठाउँ खुलाएपछि अहिले 40 फिटे कन्टेनर समेत आवत जावत गर्न सक्ने अवस्था रहेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले बताउनु भएको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
1: कायाकैरनमा कांग्रेसमा गगन थापाको नेतृत्वबारे राजनीति शास्त्रीको विश्लेषणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस र बम्परमा थाइल्यान्ड घुम्नुहोस्। द ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएसमा अनर स्पेस आइएमईआई वा एसएन नम्बर टाइप गर्नुहोस्, 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने के गर्ने होला?
2: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
1: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
1: वाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
1: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
4: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले टिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर कहिले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै।

0: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आजदेखि दशैं शुरू, घर जाने यात्रुलाई सड़कले समस्या, राति अबेरसम्म हवाई उडान गरिँदै धादिङको गलौदीमा आज दिउँसोपछि मात्रै सड़क पूर्ण रूपमा खोल्ने, प्रहरीले शुरू गर्यो चाड़पर्व लक्षित सुरक्षा योजना, तातो पानी नाका छिटै खुलाउने तयारी लगायतका खबर प्रस्तुत गर्यौं।
2: बाँकी प्रसंग, नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनले 9 महिना अघि विशेष महाधिवेशनले अघि सारेको नीति र नेतृत्वलाई अनुमोदन गरेको छ। 54% महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा विशेष महाधिवेशनबाट सभापति बन्नुभएका गगन कुमार थापा पार्टी नेतृत्व पंक्तिकै 80% भन्दा बढ़ीको सहभागितामा सम्पन्न नियमित महाधिवेशनबाट सभापति बन्नुभएको छ। विशेष महाधिवेशनको औचित्य समाप्त भएको टिप्पणी गर्दै पूर्व सभापति शेरबहादुर देउवा को समूह समानान्तर महाधिवेशनको पक्षमा लागिरहेका बेला थापाले 15 महाधिवेशन मार्फत त्यसको औचित्य पुष्टि गर्नुभएको हो। हामीले विशेष महाधिवेशनबाट नीति र नेतृत्व बदल्ने जुन कुरा गर्यौं त्यसलाई संस्थागत गर्ने जिम्मेवारी 15 महाधिवेशनले पूरा गरेको छ। हिजो सभापतिमा निर्वाचित भइसकेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा थापाले भन्नुभएको छ, गगन थापाले हासिल गरेको यो उचाई सत्तामाथिको सशक्त प्रश्न र पार्टीभित्रको विद्रोहबाट निर्माण भएको हो। हिजो अरूलाई प्रश्न गर्ने थापाले अब आफ्नै नेतृत्वमाथि उठेका प्रश्नको जवाब दिनुपर्नेछ। उहाँमाथि प्रश्न गर्ने नयाँ पुस्ता समेत खड़ा भइसकेको छ। कांग्रेसमा गगन थापा नेतृत्वको उदयलाई कसरी हेर्नु भएको छ भनेर साथी कृष्ण शर्माले राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज बराललाई सोध्नु भएको छ।
3: एउटा न्याय नेतृत्व स्थापित भएको छ। मैले यसो हेर्दा नेपालको राजनीतिमा अहिले गगन थापाको लेभलको नेतृत्व छैन। उसले एउटा धेरै लडेर चाहिँ नेतृत्व लिएको छ, च्यालेन्ज गरेर हात गरेरै लिएको छ। हामीले त वस्तुगत रूपमा हेर्नुपर्छ नि, कसले उसका पार्टीका भनौँ कञ्चनता भनेको नेपाली कंग्रेसका कार्यकर्ताले त गगन थापाको नेतृत्वलाई स्थापित गरिसके। प्रेजेन्ट टेबल जनताले त हेर्छन्, अनुहार पनि हेर्छन्, क्षमता पनि हेर्छन्। उनीहरू त सबै टेस्ट भइसकेका नेता हो नि त। पृष्ठभूमिले मात्रै अहिलेको जमानामा चल्दैन। त्यो त्याग मात्रै गरेर विश्वेश्वर प्रसाद कोइराला भन्दा त्याग गरेको त गणेश मालले थिए, प्रधानमन्त्री त भएन।
4: नेपाली राजनीतिमा गगन थापामाथि आइपुगेको अर्को थप जिम्मेवारी चाहिँ के हो? समग्र रूपमा नेपाली काँग्रेस
3: नेपाली कंग्रेसको जुन पहिचान छ, लोकतन्त्रको लड़ाई लड्ने पार्टी, जनमुखी कार्यक्रम ल्याउने पार्टी भन्ने एउटा भनाइ छ, त्यसलाई कसरी अगाडि बढाउन सक्छन्, त्यसको लोकतान्त्रिक छवि कसरी कायम गर्न सक्छन्, नयाँ पिढीका युवा युवतीलाई कसरी आकर्षण गरेर लोकतन्त्रमा समाहित गर्न सक्छन् र पार्टीलाई संगठन रूपमा कसरी बोलियो बनाउन सक्छन् र भोलि परि आउँदाखेरि कसरी उसले आफ्नो संगठन सञ्चालन गर्छन् र भोलि सरकारमा जानु पर्यो भने कसरी आफ्नो भूमिका निर्वाह गर्छन् त्यसले भर पर्छ। त्यसमा धेरै हाकहरू छन्, जहिले पनि हुन्छन्।
4: नेपाली राजनीतिमा एकता होइन यो मेलमिलापका कुरालाई चाहिँ बारम्बार जोरदारका साथ उठाइने गरिन्छ, तर गगन थापाले विगतदेखि उठाउँदै आएको यो अब राजनीतिक गठबन्धन नगर्ने, गुटबन्दी नगर्ने जस्ता उहाँका प्राथमिकताका एजेण्डाहरू हुन्, यस हिसाबले यो बहुदलीय प्रतिस्पर्धामा नराम्रो प्रभाव पार्छ भन्न सकिने स्थिति हुँदैन?
3: एकदम राम्रो प्रभाव पार्छ। जतिसुकै भने पनि केही न केही गुट भइहाल्छ, भोलि भए पनि त्यो गुट धेरै हुन्छ, परिस्थिति समय अनुसार चल्दै जान्छ। त्यही हो,
4: राजसभा लगायतका नयाँ शक्तिहरूसँग उहाँको सहकार्य कस्तो हुनुपर्छ, कसरी अगाडि बढ्नु पर्ला?
3: सहकार अपोजिसन पार्टी हो, अपोजिसन पार्टी र सरकारी पार्टीको जे सम्बन्ध हुन्छ त्यो कायम गर्नुपर्छ। तर प्रतिपक्षमा बस्ने भन्दैमा अब जताभावी बोल्ने, गाली गर्ने त्यसो हुँदैन, सौम्य भाषामा सरकारलाई ठिकसँग राख्ने।
4: अब नयाँ शक्तिका रूपमा युवाहरूलाई पार्टीमा केन्द्रित गर्न उहाँ सक्षम रहनु होला त?
3: सक्षम हुनुपर्छ।
4: गगन नेतृत्वलाई अबका चुनौतीहरू के हुन्? अलिकति बुदागत रूपमै भन्नुपर्दा
3: अहिले अपोजिसन भएर पार्टी बढाउने, लोकतन्त्रलाई बचाउने, मौका पर्दा सरकारलाई च्यालेन्ज गर्न सक्ने र अरू बेला सहयोग गर्ने त्यो बुदागत ग्रुप बाँकी छन् नि कंग्रेसका पहिलेका, उनीहरूले अलिकति च्यालेन्जहरू गर्न सक्छन्, त्यसलाई मिलाउने लाने।
1: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक एवं प्राध्यापक डाक्टर लोकराज बराल। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना भइरहेको छ। पार्टी कार्यालय सानेपामा अहिले उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ। मतगणनाको पछिल्लो विवरण अनुसार उपसभापति खुल्लामा चन्द्र भण्डारी र मधु आचार्यले अग्रता लिनुभएको छ। त्यसै गरी उपसभापति समावेशीमा विनोद चौधरी अघि हुनुहुन्छ, महामन्त्री खुल्लामा प्रदीप पौडेल

0: अमृत सिंह पुन मगर तथा महामन्त्री महिलामा डिला संग्रौला पन्तले अग्रता लिनु भएको छ।
1: 15 दिन यता काठमाडौं उपत्यकाका अस्पतालहरूमा ज्वरो र रुगाखोकीका बिरामी बढ़ेका छन्। ज्वरो रुगाखोकी तथा भाइरल फ्लू सम्बन्धी बिरामीको चाप बढ़ेको अस्पतालहरूले जनाएका छन्। फिजिसियन डाक्टर सरोज गौडेल गर्मीबाट चिसो मौसममा प्रवेश गर्दै गर्दा यो बेला फ्लूका बिरामी स्वाभाविक रूपमै बढ़ने बताउनुहुन्छ। साथै वरपरको वातावरणीय प्रदूषण र धूलो धुवाका कारण पनि फ्लू तथा भाइरल जन्य रोग लाग्ने उहाँले बताउनुभयो। भाइरल फ्लूबाट बच्ने उपाय भनेको मास्क लगाउने, तातो झोलिलो खानेकुरा खाने, फ्लूको भ्याक्सिन लगाउने गर्न सकिन्छ। भ्याक्सिनले एक वर्षसम्म फ्लू हुन दिँदैन। यसबाहेक शारीरिक व्यायाम पनि गर्नुपर्छ, नियमित निन्द्रा पूरा गर्नुपर्छ। भाइरल जन्य रोगहरू सर्ने भएकोले अरू भाइरलको जीवाणु भएका बिरामीबाट टाढा बस्नुपर्छ। तीन चार दिनसम्म पनि ज्वरो कम भएन भने डाक्टरको सल्लाह लिन उहाँको आग्रह छ। भाइरलको ज्वरो सामान्यतया चार पाँच दिनसम्म रहन्छ, त्यसपछि आफै निको हुन्छ। अहिले डेंगू संक्रमण पनि बढ़िरहेको छ, त्यसैले सचेत हुन आवश्यक रहेको फिजिसियन डाक्टर सरोज गौडेलले बताउनु भएको छ। बढे रुगाखोकी र ज्वरोका बिरामी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नमस्ते काका, चिटिक्को परेर कता जान लाग्नुभयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी?
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
6: अब हायर रेफ्रिजरेटर, वाशिङ मशिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
5: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर, अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर, सर्ट सर्ट उपहार।
6: फ्रन्ट लोड वाशिङ मशिनमा इन्फ्रारेड कुकटप, अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
5: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायरसँग खुसीको पल सजाउ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी।
7: महाचार महापहार, शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
8: शाओमी किन्दा उपहार एभ्रीडे।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। चाडपर्व होस् वा सामान्य दिन, नेपाली भान्सामा मासु पुग्ने तरिका प्राय उस्तै हुन्छ। पसलमा पुग्ने, रोज्ने र विक्रेताले भनेकै भरमा किन्ने, तर 1 किलोको 1600 रूपियाँ तिरेर किनिएको खसीको मासु वास्तवमै खसीकै हो कि होइन, स्वस्थ पशुबाट आएको हो कि होइन भन्ने प्रश्न उपभोक्ताले प्राय गर्दैनन्। अब भने मासु किन्ने यो परम्परागत अभ्यास बदलिने भएको छ। सरकारले हरेक प्रकारको मासुमा छुट्टा छुट्टै पहिचान चिन्ह र स्वास्थ्य परीक्षणको छाप अनिवार्य गर्ने तयारी थालेसँगै उपभोक्ताले मासुको गुणस्तर र वास्तविक पहिचान प्रमाण सहित थाहा पाउने भएका छन्। आउँदो मंगिर 1 गतेदेखि काठमाडौँ उपत्यकाका 3 जिल्लाको 21 पालिकामा पशु वधशाला तथा मासु जाँच ऐन 2055 प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तयारी गरिएको छ। त्यसपछि माघ 1 देखि सबै नगरपालिका र 84 साउन 1 गतेदेखि सबै पालिकामा यो कार्यान्वयन गरिनेछ। ऐन कार्यान्वयनसँगै खसी, बाख्रा, भेडा, राँगा, भैंसी, बंगुर, सुंगुर, खरायो, कुखुरा र हाँसको मासुलाई छुट्टा छुट्टै वर्गीकरण गरी पहिचानयुक्त छाप लगाइनेछ। वर्गीकरणको आधारमा मासु पसलमा चिन्ह समेत राखिने भएकोले उपभोक्ताले पसलमै पुगेर मासुको सहजै पहिचान गर्न सक्नेछन्। अब स्वस्थ मासु मात्र भान्सामा शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
0: भारतमा भइरहेको विरोध प्रदर्शनका क्रममा पक्राउ परेकालाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्चायुक्तको कार्यालय यूएनएचसीआरले आग्रह गरेको छ। यो विदेशको खबर। दिल्लीमा हिजो भएको वृहत प्रदर्शनको क्रममा र त्यसभन्दा अघि पक्राउ परेका नेता, नागरिक समाजका सदस्य, वकिल लगायतका विषयमा चिन्ता व्यक्त गर्दै यूएनएचसीआरले तत्काल र बिना शर्त रिहा गर्न भनेको हो। सीजेपीका नेता अभिजित दीपकेलाई प्रहरीले दिल्ली विमानस्थलमा जहाजभित्रै पसेर पक्राउ गरेको थियो भने सीजेपीकै नेताहरू सौरभ दास र आशुतोष राङका सहित अरू केही नेताहरू पनि पक्राउ परेका छन्। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै काँग्रेस जनता पार्टी सीजेपीको नेतृत्वमा जन्तर मन्तरतर्फ अघि बढ़ने क्रममा 1500 भन्दा धेरैको संख्यामा युवा प्रदर्शनकारी पक्राउ परेका दिल्लीको प्रहरी स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा नआएसम्म प्रदर्शनलाई निरन्तरता दिने सीजेपीले जनाएको छ। प्रमुख निर्वाचन आयुक्तमाथि मतदाता नामावलीबाट ठूलो संख्यामा मतदाताहरू हटाइएको आरोप छ, तर भारतको निर्वाचन आयोगले आरोप अस्वीकार गर्दै आएको छ। भारतीय लोकसभामा विपक्षी दलको तर्फबाट नेता राहुल गान्धीले प्रदर्शनप्रति आफ्नो ऐक्यबद्धता रहेको बताउनु भएको छ। उहाँले संविधानको रक्षा तथा भारतीय नागरिकको आवाजको सुरक्षाको लागि आफ्नो संघर्ष निरन्तर रहने बताउनु भएको छ।
1: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले आज क्यानाडासँग खेल्दैछ। यो खेल ओमानको अल अमिरातमा नेपाली समय अनुसार बिहान पाउने 12 बजेदेखि शुरू हुनेछ। नेपालले श्रृंखलामा क्यानाडा र ओमानसँग गरी समान दुई दुई खेल खेल्नेछ। यसमध्ये तीन खेलमा विजय जीत निकाल्न सकेमा नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित रहन सक्छ। चार मध्ये कम्तीमा तीन खेल जिते नेपाल शीर्ष छ भित्र पर्दै एक दिवसीय मान्यता सुरक्षित हुन सक्छ। अस्ति भएको लीग टू अन्तर्गतको खेलमा ओमानले क्यानाडालाई हराएसँगै नेपाल शीर्ष चारमा पर्ने सम्भावना सकिएको थियो। योसँगै नेपालले अब प्ले अफ खेल्नेछ। नेपालले सन् 2018 जिम्बाब्वेमा भएको विश्वकप छनौटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। लीग टू अंक तालिकामा ओमानको 29 खेलबाट 33 अंक छ, नेपालको 32 खेलबाट 24 अंक मात्रै छ र नेपालले अब बाँकी सबै खेल जित्दा 32 अंक पुग्न सक्छ। अमेरिका 34 खेलबाट 47 अंकसहित लीग टूको च्याम्पियन भइसकेको छ। स्कटल्याण्डको 36 खेलबाट 45 अंक छ भने नेदरल्याण्डसको 32 खेलबाट 38 अंक छ। चौथो स्थानको ओमानको 29 खेलबाट 33, पाँचौंको नामबियाको 35 खेलबाट 31 अंक छ, छैठौंको क्यानाडाको 33 खेलबाट 25 अंक छ, नेपाल 32 खेलमा 24 अंकसहित सातौं स्थानमा अहिले रहेको छ भने यूएई 31 खेलबाट 19 अंकसहित अन्तिम अर्थात आठौं स्थानमा छ।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। गोर्खाको बुढ़ी गण्डकी नदीमा आज ठूलो बाढ़ी आएको त्यहाँका स्थानीय बासिन्दाहरूले सामाजिक सञ्जालमा लेखेका छन्। बाढ़ीले सल्लेरी बजार र जगत बजारमा केही क्षति पुर्याएको छ। चुमनुमरी गाउँपालिकाको छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढ़ी आएको आशंका गरिएको छ। अहिले पानीको बहाव बढ़ेको र नदी थुनिने र खोलिने क्रम भइरहेको त्यहाँका स्थानीय बासिन्दाले सामाजिक सञ्जाल मार्फत अहिले जानकारी दिएका छन्।
1: मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशभरको मौसममा सुधार आउने जनाएको छ। गएको बुधबार, बिहिबार र शुक्रबार देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम तथा थोरै ठाउँमा ठूलो पानी परेको थियो। हिजो शनिबार बिहानसम्म पनि काठमाडौँ उपत्यका सहित केही ठाउँमा पानी परेकोमा दिउँसोपछि रोकिएको हो। पछिल्लो 12 घण्टामा एक दुई ठाउँमा हल्का वर्षा बाहेक पानी परेको छैन। महाशाखाका अनुसार हिजो बेलुका बझाङका एक दुई ठाउँमा हल्का पानी परेको थियो। आज हिमाली र पहाड़ी क्षेत्रमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम सफा रहने अनुमान छ। कोशी, बागमती र कर्णाली प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी एक दुई ठाउँमा मात्रै मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
0: मैथिली, लिम्बू, राईत सहित 13 भाषालाई कामकाजको भाषा बनाउने गरी कोशी प्रदेश सभाले भाषा विधेयक पारित गरेको छ।
1: मलेसियाले नेपाली श्रमिक भर्नाका लागि सूचक एकीकृत 25 म्यान पावर कम्पनीलाई नै निरन्तरता दिने अडानसहित कूटनैतिक नोट पठाएको छ। सूचीकृत 25 कम्पनीलाई नै निरन्तरता दिने मलेसियाको अडान शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
0: वाणिज्य बैंकहरूले असोजको 18 दिनमा 38 अर्ब रूपियाँ मात्र ऋण विस्तार गरेका छन्। यो दैनिक औषधमा 2 अर्ब 11 करोड़ हो। चाडपर्वको समयमा कर्जा विस्तार धेरै हुनुपर्नेमा निकै कम भएको खबर कारोबारले लेखेको छ।
1: नेपालमा डिजिटल पेमेन्ट र क्यूआर कोडको प्रयोग तीव्र रूपमा बढ़े पनि वित्तीय अपराध नियन्त्रण र राजनीतिक रूपमा प्रभावशाली व्यक्तिको सूक्ष्म अनुगमनमा प्रविधिको प्रयोग अझै बढ़ाउनु पर्ने आवश्यकता औल्याइएको छ। वित्तीय अपराध निगरानी र जोखिम व्यवस्थापन सम्बन्धी भारतीय प्रविधि कम्पनी जायग्रामका निर्देशक अनुजित वर्माले ग्रेलिसको जोखिमबाट बच्न नेपालले प्रविधिको प्रयोग बढ़ाउनु पर्ने बताउनु भएको हो।
0: काया कैरनमा अब पालो उखानको
1: भएमा दिनु पाएमा खानु
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: आजदेखि दशैं शुरू, घर जाने यात्रुलाई सड़कले समस्या, राति अबेरसम्म हवाई उडान गरिँदै धादिङको गलौदीमा आज दिउँसोपछि मात्रै सड़क पूर्ण रूपमा खुल्ने,
0: कांग्रेसका नवनिर्वाचित सभापति गगन थापामाथि प्रश्नसँगै जवाफदेताको परीक्षा, पार्टीको लोकतान्त्रिक र जनमुखी छवि कायम राख्नु मुख्य चुनौती,
1: केही दिन यता रूगाखोकी र ज्वरोका बिरामी बढ़े, धूलो धुवाँबाट बच्न र तातो झोलिलो खानेकुरा खान डाक्टरको सल्लाह,
0: भारतमा पक्राउ परेका प्रदर्शनकारीलाई तत्काल रिहा गर्न यूएनएससीआरको आग्रह, मुख्य निर्वाचन आयुक्तले राजीनामा नदिएसम्म आन्दोलन निरन्तर रहने सीजेपीको भनाई,
1: र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज क्यानाडासँग खेल्दै।
0: र अन्त्यमा आजको कार्टुन, आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ कार्टुनमा कालो चश्मा, कालो दाढी, कालो पोशाकमा सजिएका प्रधानमन्त्री जस्तै देखिने मान्छे छन्। त्यहाँ पछाडि भित्तामा लेखिएको छ, यहाँ स्टेटस लेखन विधिबाट हरेक समस्याको समाधान गरिन्छ। अनि तल भुइँमा स्टेटस भनेर लेखिएको ठूलो रकेट छ। रकेटको पछाडि आगो सल्काउन खोज्दै गरेका प्रधानमन्त्री जस्ता देखिने मान्छे भन्दैछन्, खै के को हो।

0: उपचार समेत भइरहेको जानकारी गराउँदछौं।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: यस वर्षको बडा दशैं आजदेखि शुरू। बडा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक घट स्थापना गरिँदै
1: कर्णालीमा बेरोजु घटाउन र वित्तीय प्रगति बढ़ाउन चुनौती बन्दै थप बेरोजु हुन नदिन निर्देशन।
0: बर्दियामा माछा मार्ने क्रममा गोहीको आक्रमणबाट एकजनाको मृत्यु
1: र विश्वकप लीग दुई अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज नेपालले क्यानाडासँग खेल्ने एक दिवसीय मान्यता जोगाउने लक्ष्य।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि रेडियो हाम्रो समावेशी जाजरकोटको रेडियो हाम्रो पाइला त्यसै गरी बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएमबाट सुनिरहनु भएको छ। आजदेखि बर्दियाको रेडियो टाइगर एफएम को वार्षिक उत्सवको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
1: अब खबर विस्तारमा। यस वर्षको बडा दशैं आजदेखि शुरू भएको छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 दिन धूमधामका साथ दशैं मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घट स्थापना गरिन्छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुने गर्दछ। आज बिहानै नित्य कर्म समापन गरी नजिकैको नदी वा चोखो स्थलबाट बालो वा माटो ल्याई घरको गाईको गोबरले लिपपोत गरेको पूजा कोठामा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि एप अर्थात जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। आज बिहान 11:47 घट स्थापनाको शुभ सायद रहेको नेपाल पञ्चाङ्ग निर्णय विकास समितिले जनाएको छ। यो सँगै नवरात्र शुरू हुन्छ। आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आउँदो कार्तिक 4 गते विजया दशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ। शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशमीमा विशेष गरी नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ। असोज 31 गते शनिबार फूलपाती परेको छ। यस्तै कार्तिक 1 गते आइतबार महाअष्टमी पर्व परेको छ भने यसै दिन राति भने कालराति पर्व मनाउने गरिन्छ। यस्तै कार्तिक 2 गते सोमबार पनि अष्टमी तिथि नै परेको छ। कार्तिक 3 गते मंगलबार महानवमी र 4 गते विजया दशमी परेको छ। दशैं शुरू भएसँगै बजारमा किनमेल गर्ने र गाउँघर फर्कनेको चहल पहल पनि शुरू भएको छ।
0: मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशभरको मौसममा सुधार आउने जनाएको छ। गएको बुधबार बिहिबार र शुक्रबार देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम तथा थोरै ठाउँमा भारी वर्षा भएको थियो। पछिल्लो 12 घण्टामा 1-2 ठाउँमा हल्का वर्षा बाहेक पानी परेको छैन। आज हिमाली र पहाड़ी क्षेत्रमा आंशिक बादली हुने र तराईमा मौसम सफा रहने अनुमान गरिएको छ। कोशी बागमती र कर्णाली प्रदेशका हिमाली र पहाड़ी क्षेत्रका थोरै ठाउँमा तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा मात्रै मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
1: बर्दियामा माछा मार्ने क्रममा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। गिरुवा नदीमा माछा मार्ने क्रममा गोहीको आक्रमणमा परि मधुबन नगरपालिका 3 कोठिया घाटका 50 वर्षीय पुष्पा लामिछानेको मृत्यु भएको छ। उहाँ घर नफर्केपछि खोजी गर्ने क्रममा नदीमा गोहीसँगै मानिसको टाउको देखिएको थियो। खोजीका क्रममा लामिछानेको शव नदीमा तैरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
0: जंगली च्याउ खाँदा दाङमा 3 वर्षीय बालिकाको मृत्यु भएको छ। गडुवा गाउँपालिका 1 वन घुस्रीका 3 वर्षीय लक्ष्मी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी हेमबहादुर केसीले बताउनुभयो। जंगली च्याउ खाएपछि वन घुस्रीका ऋषि माझी र उहाँका श्रीमती सुमित्रा माझी र 3 वर्षीय छोरी लक्ष्मी बिरामी परेका थिए। तीनैजनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल लगिए पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ।
1: दाङको लम्बै नगरपालिका 1 सुन्दरबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बसको ठक्करबाट घोराई उपमहानगरपालिका 17 चौघेराका 50 वर्षीय चेत बहादुर केसीको ज्यान गएको प्रहरीले जनाएको छ। उहाँ लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुन्दरबरीमा नेपालगंजबाट काकडभिटातर्फ हिँडेको प्रदेश 1001 41 नम्बरको बसले केसीले चलाएको लुम्बिनी प्रदेश 03-001 85-99 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट घाइते केसीलाई उपचारका लागि लम्बे अस्पताल पुर्याएको भए पनि चिकित्सकले बचाउन सकेनन्। दुर्घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।
0: प्रहरीले सुर्खेतका जंगलबाट एकै दिन 18 थान भरुवा बन्दुक फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले पश्चिम सुर्खेतको चौकुने र बराहताल गाउँपालिकाका जंगलबाट यी बन्दुकहरू बरामद गरेको जनाएको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले बन्दुक बरामद गरेको हो। टोलीले चौकुने गाउँपालिका साथ सान्ने घारीको जंगलमा लुकाई छिपाई राखेको 5 थान भरुवा बन्दुक बरामद गरेको छ। यस्तै चौकुने गाउँपालिकाकै वडा नम्बर 1 धमीसेनको जंगलमा 12 थान बन्दुक लुकाई छिपाई राखेको अवस्थामा भेटिएको हो। यता प्रहरी चौकी रानी घाटबाट खटिएको प्रहरी टोलीले बराहताल गाउँपालिका 1 रहेको ज्यामिरे जंगलमा लुकाई छिपाई राखिएको अवस्थामा 1 थान बन्दुक फेला पारेको छ। यी बन्दुक कसले र किन राख्यो भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्क मार्फत हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा सहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै झिक्न मिल्ने। अब सधैँभरि सहज र फलप्रदो सेवा तपाईँको साथमा माछा पुछ्रे ब्याङ्क।
1: सूचना के तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोली गाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हातखुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथरोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथरोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश।
2: सूचना विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
5: समय बदलियो, पुस्ता फेरियो, तर साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखी।
1: सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले यस वर्षको बड़ा दशैं आजदेखि शुरू, बड़ा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक घट स्थापना गरिदै सुर्खेतका विभिन्न जंगलमा लुकाई छिपाई राखिएका 18 थान भरुवा बन्दुक बरामद लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। कर्णाली प्रदेशमा वित्तीय प्रगति बढ़ाउने, बेरोजगार न्यूनीकरण गर्ने र सुशासन कायम गर्ने विषय प्रदेश सरकारका मन्त्रालय तथा मातहतका निकायका लागि चुनौती बन्दै गएको छ। प्रदेश सरकारका कार्यालयमा देखिएको बेरोजगार घटाउन र थप बेरोजगार हुन नदिन मन्त्रालयका सचिव तथा मातहतका कर्मचारीलाई विशेष ध्यान दिन निर्देशन दिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयद्वारा आयोजित आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति समीक्षा कार्यक्रममा बजेटको प्रभावकारी कार्यान्वयन, वित्तीय अनुशासन, बेरोजगार असुली र कर्मचारीको जवाबदेहितालाई प्राथमिकतामा राख्ने निर्देशन दिएको छ। प्रदेशलाई सुशासनको मार्गमा अघि बढ़ाउनु सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै नागरिकलाई प्रभावकारी, छरितो र सहज सेवा प्रदान गर्न प्रविधिको प्रयोगमा जोड़ दिएको छ। सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउन स्थानीय तहसँगको समन्वय तथा सहकार्यलाई समेत प्राथमिकता दिनुपर्ने मन्त्रीहरूले जोड़ दिएका छन्। समीक्षा कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेश सरकार अन्तर्गतका विभिन्न मन्त्रालय तथा निकायले आर्थिक वर्ष 2082-83 सम्पादन गरेका कार्य, बजेट, खर्च, राजस्व संकलन, बेरोजगारको अवस्था तथा नीतिगत उपलब्धि बारे प्रगति विवरण प्रस्तुत गरेका थिए। प्रस्तुत विवरण अनुसार प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा निकायमा 2,976 कर्मचारीको दरबन्दी रहेकोमा 2,259 जना कार्यरत रहेका छन् भने 717 पद रिक्त रहेका छन्। यस्तै कर्णाली प्रदेशका 79 स्थानीय तहमा 5,660 कर्मचारीको दरबन्दी रहेकोमा 4,297 जना कार्यरत रहँदा 1,363 पद रिक्त रहेको जनाइएको छ।
1: रुकुम पश्चिमको पुरानो एक सड़क खण्डमा 27 वर्षपछि स्तरोन्नति तथा कालोपत्रीको काम शुरू भएको छ। मुसिकोट नगरपालिका स्थित शीतल पोखरीबाट झुलखेत हुँदै चुनवाङ जोड्ने सड़कको स्तरोन्नति शुरू भएको हो। ग्रामीण सड़क सञ्जाल सुधार आयोजना मार्फत स्तरोन्नतिको आह्वान भएको हो। आयोजना प्रमुख हरि ओलीले 18.4 किलोमिटर सड़क खण्डको स्तरोन्नति तथा कालोपत्रीको लागि काम शुरू गरिएको बताउनुभयो। दुई वर्षभित्र निर्माण सम्पन्न हुने, यस कार्यका लागि निर्माण व्यवसायसँग 34,18,00,000 रूपियाँ सम्झौता भएको छ। यो सड़कले मुसिकोट नगरपालिका 4, 6, 9 र लुम्बिनी प्रदेशको रूकुम पूर्वमा पर्ने चुनमाङ गाउँ जोड्नेछ। पटक पटक आयोजना र बजेट विनियोजन हुँदा पनि लथालिङ्ग अवस्थामा पुगेको यो सड़कको स्तर उन्नतिको काम शुरू भएपछि स्थानीय आशावादी बनेका छन्।
2: बाँकेमा डेंगूको संक्रमण बढ़न थालेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले हालसम्म 90 जनामा डेंगूको संक्रमण पुष्टि भएको जनाएको छ। नेपालगंज उपमहानगरपालिका सबैभन्दा बढ़ी संक्रमण रहेको स्वास्थ्य कार्यालयका मलेरिया सम्पर्क व्यक्ति रत्न प्रसाद शर्माले बताउनुभयो। कोहलपुर नगरपालिका, डुडुवा गाउँपालिका, राप्ती सुनारी गाउँपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा समेत डेंगूको संक्रमण देखिएको छ। नेपालगंजको भेरी अस्पताल, संजीवनी अस्पताल लगायतका अन्य अस्पतालहरूमा जाँचका क्रममा 90 जनामा संक्रमण पुष्टि भएको हो। शर्माले डेंगू संक्रमण देखिएका बिरामी मध्ये धेरैले उपचार गराएर घर फर्किसकेको र केही बिरामीको विभिन्न अस्पतालमा अहिले पनि उपचार जारी रहेको बताउनु भएको छ। डेंगू संक्रमणको जोखिम बढ़ेपछि जोखिम न्यूनीकरणका लागि नेपालगंज उपमहानगरपालिकाले लार्वा नष्ट अभियान सञ्चालन गर्न लागेको छ।
1: विपन्न नागरिक सशक्तिकरण केन्द्रको अध्यक्षमा मया प्रसाद जैशीको अध्यक्षतामा विपन्न नागरिक सशक्तिकरण केन्द्र वीरेन्द्रनगर नगरपालिका 8 को प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले मया प्रसाद जैशीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। हिजो वीरेन्द्रनगरमा सम्पन्न अधिवेशनले जैशीको अध्यक्षतामा 9 सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत वा निर्वाचन प्रक्रिया मार्फत चयन गरेको हो। नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा शीला सुनार, सचिवमा प्रेमबहादुर गन्धर्व, सहसचिवमा टेकबहादुर ओड र कोषाध्यक्षमा धीर्जा जैशी चयन हुनुभएको छ। त्यसै गरी सदस्यहरूमा शोभा सुनार, धनसरा मिजार, कमल पुरी र भीमप्रसाद जैशी निर्वाचित हुनुभएको छ। कार्यक्रममा संस्थालाई सहयोग तथा समन्वय गरेको योगदानको कदर गर्दै इन्सेक कर्णाली प्रदेशका अधिकृत जगतदल जनला विकलाई सम्मान गरिएको थियो। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले विपन्न तथा पछाडि पारिएका समुदायको आर्थिक सामाजिक र शैक्षिक अवस्था सुधार गर्न स्थानीय सरकार र सामाजिक संस्थाबीच सहकार्य आवश्यक रहेको औल्याउनुभयो। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 16 वडा अध्यक्ष दण्डबहादुर विकले विपन्न नागरिकको समस्या पहिचान गरी उनीहरूको जीवनस्तर सुधार गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। वीरेन्द्रनगर नगरपालिका शाखा वडा सदस्य कमला नेपालीले आर्थिक तथा सामाजिक रूपमा पछाडि पारिएका नागरिकलाई अवसर र अधिकारका विषयमा सचेत बनाउनु पर्नेमा बताउनु भएको छ। उहाँले महिला दलित तथा विपन्न समुदायको सहभागिता र नेतृत्व विकासमा जोड़ दिनुपर्ने उल्लेख गर्नुभयो। राष्ट्रिय मानवाधिकार आयोगका अधिकृत नरेन्द्र खत्रीले विपन्न नागरिकको सशक्तिकरणलाई मानवाधिकारसँग जोड़ेर हेर्नुपर्ने बताउनु भएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले विपन्न नागरिकको हकहित संरक्षण क्षमता विकास जीविकोपार्जनमा सहयोग र राज्यका सेवा सुविधामा पहुँच अभिवृद्धि गर्न संस्थाले योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा जोड़ दिएका छन्।
2: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।

0: Media Extreme Energy Drink.
1: 7 चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्स में यही असोज 27 गते मंगलवार को दिन वरिष्ठ टाउको नशा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवास द्वारा सशुल्क बिरामी चेक जांच होने भएकाले संबंधित रोग का बिरामी समयमै संपर्क राख्नुहुन अनुरोध गर्दछौं।
2: डाक्टर द्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटे हुने, बरबराउने, नशा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
3: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, वीरेन्द्र नगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5019 र मोबाइल नम्बर 98-84-39-117।

0: लभ यू टु। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।
2: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।

0: तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायत अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा प्रमाणादेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। अदालतले दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा प्रवाह गर्न भनेको छ। आदेशमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय नम्बर प्राप्त नभएसम्म अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन भनिएको छ। अधिवक्ता सरिता अधिकारीले दायर गर्नुभएको रिटमा सुनवाई भएको हो। रिटमा बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान केवाईसी विवरण अध्यावधि गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्थाले सर्वसाधारणलाई समस्या पारेको उल्लेख गरिएको थियो।
1: फेरि खबरको अन्त्यमा अब अन्तर्राष्ट्रिय खबर। भारतमा नवयुवाहरूले नेतृत्व गरेको काँग्रेस जनता पार्टी सीजेपीले गरेको विरोध प्रदर्शनमा प्रहरीले व्यापक धरपकड़ गरेको छ। सरकारले भारतको राजधानी दिल्लीका कैयौं ठाउँमा दशौं हजार सुरक्षाकर्मी परिचालन गरेर संयुक्तलाई पक्राउ गरेको छ। सीजेपीका अनुसार प्रहरीले पक्राउ गर्ने क्रम शुरू गरिसकेको छ। सीजेपीका नेता अभिजित दीपकेलाई प्रहरीले दिल्ली विमानस्थलबाट जहाजभित्रै पसेर पक्राउ गरेको छ। सीजेपीका नेताहरू सौरभ दास र आशुतोष राङ्कालाई पनि प्रहरीले पक्राउ गरेको छ। चुनावमा सुधार र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले राजीनामा दिनुपर्ने प्रदर्शनकारीहरूको माग रहेको छ। प्रमुख निर्वाचन आयुक्तमाथि मतदाता नामावलीबाट ठूलो संख्यामा मतदाताहरू हटाइएको आरोप छ, तर भारतको निर्वाचन आयोगले आरोप अस्वीकार गरेको छ। आफ्नो राजीनामाको मागबारे प्रमुख आयुक्तले अहिलेसम्म केही प्रतिक्रिया दिनुभएको छैन।
0: आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले आज क्यानाडासँग खेल्दैछ। यो खेल ओमानको अल अमिरातमा नेपाली समय अनुसार आज पौने 12 बजे शुरू हुनेछ। नेपालले श्रृंखलामा क्यानाडा र ओमानसँग गरी समान दुई दुई खेल खेल्नेछ। यसमध्ये तीन खेलमा विजयी जीत निकाल्न सकेमा नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित रहन सक्छ। चार मध्ये कम्तीमा तीन खेल जिते नेपाल शीर्षभित्र पढ्दै एक दिवसीय मान्यता सुरक्षित हुन सक्छ। अस्ति भएको लीग टू अन्तर्गतको खेलमा ओमानले क्यानाडालाई हराएसँगै नेपाल शीर्ष चारमा पर्ने सम्भावना सकिएको थियो। योसँगै नेपालले अब प्लेअफ खेल्नेछ। नेपालले सन् 2018 जिम्बाब्वेमा भएको विश्वकप छनौटमा एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। लीग टूको अंक तालिकामा ओमानको 29 खेलबाट 33 अंक भएको छ। नेपालको 32 खेलबाट 24 अंक मात्रै छ र नेपालले अब बाँकी सबै खेल जित्दा 32 अंक पुग्न सक्छ। अमेरिका 34 खेलबाट 47 अंकसहित लीग टूको च्याम्पियन भइसकेको छ। स्कटल्याण्डको 36 खेलबाट 45 अंक छ भने नेदरल्याण्डको 32 खेलबाट 38 अंक रहेको छ। चौथो स्थानको ओमानको 29 खेलबाट 33 अंक रहेको छ। पाँचौंको नामिबियाको 35 खेलबाट 31 अंक रहेको छ। छैटौंको क्यानाडाको 33 खेलबाट 25 अंक छ। नेपाल 32 खेलमा 24 अंकसहित सातौं स्थानमा छ भने युएई 31 खेलबाट 19 अंकसहित आठौं स्थानमा रहेको छ।
1: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुन गएसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: यस वर्षको बड़ा दशैं आजदेखि शुरू। बड़ा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक घट स्थापना गरिँदै
1: कर्णालीमा बेरोजगार घटाउन र वित्तीय प्रगति बढ़ाउन चुनौती बन्दै थप बेरोजगार नदिन निर्देशन।
0: बर्दियामा माछा मार्ने क्रममा गोहीको आक्रमणबाट एकजनाको मृत्यु
1: र विश्वकप लीग दुई अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज नेपालले क्यानाडासँग खेल्ने एक दिवसीय मान्यता जुगाउने लक्ष्य।
0: हवस् त तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।

0: Mangaldeep Scent 3-in-1 Perfume Like Fragrance.
1: के तपाईलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हात जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
2: घुँडा र कुनको दूरबीन प्रविधिद्वारा एसीएल पीसीएल एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
1: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
2: नसा तथा हाड जोर्नी सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
1: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081538150 र 081535151।
2: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
0: Extreme energy drink. Time check. अहिले ठीक 7 बजेको छ।
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: तपाईहरुको माया विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
5: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
4: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्। विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
5: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
4: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
5: साथै सुगर थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
4: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
5: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
6: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
5: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
6: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
5: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
6: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
5: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
6: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: California. Extreme energy drink.
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
4: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
5: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
1: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेस सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेज मंगलगढ़ी सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
6: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
7: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
6: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
7: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
8: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु? हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
9: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टिभी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
9: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858405119 र 9858517115।
3: तपाईहरुको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
9: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
3: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
9: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
3: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
9: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
3: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
2: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
9: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
9: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
9: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 9708439043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
9: के तपाईँ आकर्षक फोटो फ्रेमी र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
9: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
4: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्ध पथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-54-899 र

0: के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
1: ए दाई के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
0: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
1: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
0: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
1: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
0: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
1: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
2: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
3: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97157190 97157190।
4: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भाइनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र बासिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् भाइनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भाइनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
5: खुसीको खबर,
6: अब हजुरहरूकै आफ्नै सहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
5: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
6: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
5: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
6: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
5: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
6: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
5: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
6: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
5: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
6: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
7: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: सत्य सेवा सुरक्षाकम कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको शुभकामना। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन सुर्खेतको तर्फबाट प्रहरी सहायक हवलदार राधा सुवेदी र म एम बहादुर खड्का उपस्थित भइसकेका छौं।
1: नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो बेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो।
0: तपाईं कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईंहरूलाई जानकारी गराउनेछौ।
1: अब लागौ आजका मुख्य ट्राफिक अपडेट तर्फ। सुर्खेतको लेगबेची नगरपालिका 4 कागते खोला स्थित डबल क्याब बलेरो जीप दुर्घटना हुँदा बलेरो जीपमा सवार 5 जना घाइते भएका छन्। हिजो दिउँसो 2:40 को समयमा मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतदेखि जाजरकोट तर्फ जाँदै गरेको कर्णाली प्रदेश 02/001/6/0540 नम्बरको डबल क्याब बलेरो जीप अनियन्त्रित भई सड़कको भित्तामा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएका बलेरो जीपमा सवार जाजरकोट जुनिचाँदे गाउँपालिका 6 बस्ने वर्ष 20 की हिमाली साई, सोइठाउ बस्ने वर्ष 24 का गोपाल साई, वर्ष 15 की निर्देशिका साई, वर्ष 17 की रेखा साई र वर्ष 11 की कुष्मा साई घाइते भएका हुन्। घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा र 1 जनाको नेपालगंज न्यूरो हस्पिटलमा उपचार भइरहेको छ। बलेरो जीप चालक जाजरकोट जुनेचाँदे गाउँपालिका 6 बस्ने वर्ष 24 का चन्द्रबहादुर साई उपचारमा संलग्न रहेका छन्।
0: सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 10 चन्द्रनगर टोल स्थित बुलेट मोसाले 3 वर्षकी बालिकालाई ठक्कर दिँदा घाइते भएकी छिन्। हिजो साँझ 7:50 को समयमा सिद्ध पाइलादेखि नारायण पेट्रोल पम्प तर्फ आउने क्रममा कर्णाली प्रदेश 03/047/86/85 नम्बरको मोसाले बालिकालाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परि दैलेख डुङ्गेश्वर गाउँपालिका 6 बस्ने वर्ष 3 की रजनी बुढा घाइते भएकी हुन्। घाइतेको कर्णाली केयर सुर्खेतमा उपचार भइरहेको छ। मोसा चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 बस्ने वर्ष 19 का भीमराज थापा उपचारमा संलग्न रहेका छन्।
1: सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 7 कोले निकाय स्थित मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। गैराती 9:35 को समयमा नेपाल टेलिकमदेखि शंकरचोक तर्फ आउँदै गरेको 52/55/69/58 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सड़कको डिभाइडरमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक दैलेख दुल्लुक नगरपालिका 3 बस्ने वर्ष 25 का ईश्वरी साई घाइते भएका हुन्। गम्भीर घाइते भएका ईश्वर साईको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ।
0: ट्राफिक कार्यवाहीमा परे 81 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुरहरू गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 81 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्।
1: नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध।
0: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाउ।
1: सवारी साधनको छतमा बसेर वा झुन्डिएर यात्रा नगरौं।
0: दायाँ बायाँ मोड्दा समयमै साइट लाइटको प्रयोग गरौं।
1: बीच सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउ।
0: सवारी चालकले अनिवार्य रूपमा सिट बेल्टको प्रयोग गरौं।
1: आफूखुसी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौ।
0: सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाउ।
1: पैदलातु तथा मोटरसाइकल चालकले रातको समयमा सेतो वा चम्किलो लुगा लगाएर हिँड्ने गरौ।
0: मोटरसाइकल चालकले अनिवार्य रूपमा कान छोपिने हेलमेट प्रयोग गरी फिता समेत बाँध्ने गरौं।
1: घुम्ती तथा रोकिराखेको ठूलो सवारी साधनको अगाडि वा पछाडिबाट बाटो काट्ने नगरौं।
0: सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिन परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला।
1: आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने यमबहादुर खड्का र मरादा सुवेदी विदा चाहन्छौ। हस्त धन्यवाद। जय नेपाल।

0: Mangal Deep Scent 3-in-1 Perfume Like Fragrance.
1: प्रत्येक वेस्पा वा अप्रिलिया को खरीद मा स्क्रैच मार्फत रु 1,00,000 सम्म को क्याश र ओनर को X5 प्लेन स्मार्ट वाच पक्का उपहार नागरिकता को भर मा फाइनान्स र एक्सचेंज सहित को 0% सर्विस चार्ज आजै आउनुहोस् श्रीनाथ सप्लायर्स मा लोकेशन जुमला रोड स्व होटल को छेउमा सुर्खेत सम्पर्क 9801328807 9801328807 दशैंको दक्षिणा तपाईको नजिकैको शोरूम मा
2: अब सुन्नुहोस् श्री स्टीव्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले लाग्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रहेछ शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
3: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
4: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज

0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
2: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड्स 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्। शाओमी किन्दा उपहार एभ्रीडे बम्पर मा थाइल्यान्ड हलिडे।
3: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
4: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
3: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर, सर्ट सर्ट उपहार।
4: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
3: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायरसँग खुसीको पल सजाउ हरेक घर। Higher, more creation, more possibilities.
5: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
6: लोक सेवा आयोगका किताबहरू,
5: ऐन नियम कार्यालय विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
7: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्र नगर 6 बुद्धपथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्कमा हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै झिक्न मिल्ने। अब सधैँभरि सहज र फलप्रद सेवा तपाईँको साथमा माछा पुछ्रे ब्याङ्क।
1: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
2: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
1: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
2: झाडा पखाला,
1: दागुरा,
2: पोलियो,
1: कुपोषण,
2: एनिमिया,
1: मम्स,
2: दम,
1: टाइफाइड
2: र पिलिया, नवजात शिशुमा सामान्य चया देखिने, छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
1: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
2: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
3: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
4: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: Fragrance。
1: साथी खबर खबर निकै खुशी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुशी छ नि
2: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
1: वाह साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
2: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुक ढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
3: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
4: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
3: अनि नगई भाष त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
4: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
3: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाइ चाहिँ कति हुँदो रहेछ
4: महिनाको नेपाली 24,000-48,000 सम्म त कमाइ चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
3: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाइ पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ
5: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्
6: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90
7: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोर्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आँख खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858564555।
3: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजे को छ। एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट टेकराज केसीको नमस्कार। तपाईं हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा बूढी गण्डकी नदीमा बाढ़ी, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह, चुम्नु बिरीमा 35 घर बगे, यस वर्षको बड़ा दशैं आजदेखि शुरू, बड़ा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक घट स्थापना गरिँदै, र विश्वकप लीग टू अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज नेपालले क्यानाडासँग खेल्ने। बूढ़ी गण्डकी नदीमा 81 बाढ़ी आएको छ। गोर्खाको चुनुम्री गाउँपालिका 6 युगलुङ खोला थुनिएर अचानक बाढ़ी आएपछि बूढ़ी गण्डकी नदीको बहाव बढ़ेको हो। आज बिहान 4 बजेदेखि युगलुङ र स्यार खोलामा ठूलो आवाज सुनेको स्थानीयले जनाएका छन्। लगत्तै केही स्थानीय बासिन्दा र पर्यटक सुरक्षित ठाउँमा पुगेका छन्। चुनुम्री गाउँपालिका 6 र 7 भएर बग्ने खोलामा ठूलो आवाजसहित पानी बगेको उनीहरूको भनाइ छ। खोला केही बेर रोकिने र फेरि बग्ने गरेको छ। खोला सुक्खा पहिरो थुनिएको हुन सक्ने प्रारम्भिक अनुमान छ। त्यस क्षेत्रमा पानी परेको छैन। यसैबीच त्यस क्षेत्रमा 35 घर बगाएको बताइएको छ। 35 घरमा क्षति पुगेको प्रारम्भिक विवरण आएको प्रमुख जिल्ला अधिकारीले बताएका छन्। चुम्नुम्री क्षेत्रमा 35 घर बगेको र अझै क्षतिको विवरण यकिन हुन नसकेको प्रमुख जिल्ला अधिकारीको भनाइ रहेको छ। बाढ़ीको जोखिमलाई ध्यान राखेर सिद्धिवास नगरपालिका लगायतका क्षेत्रमा उच्च सतर्कता अपनाइएको जनाइएको छ। आइतबार बिहान 4 बजेतिर ती गाउँमा बाढ़ी पसेपछि स्थानीयहरू सुरक्षित स्थानमा भागेका थिए। यस वर्षको बड़ा दशैं आजदेखि शुरू भएको छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 दिन धूमधामका साथ दशैं मनाउने गरिन्छ। बड़ा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घट स्थापना गरिन्छ। पूजा कोठा वा घर दैलोमा वैदिक विधिपूर्वक शक्ति कि अर्ध अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ। आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थानबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक जमरा राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ। असोज 31 गते शनिबार फूलपाती परेको छ। कार्तिक 1 गते आइतबार महाअष्टमी पर्व छ भने त्यसै दिन राति कालराती पर्व मनाइन्छ। कार्तिक 2 गते सोमबार पनि अष्टमी तिथि परेको छ। कार्तिक 3 गते मंगलबार महानवमी नवमी र 4 गते विजयादशमी परेको छ। र नेपालले आज आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा क्यानाडासँग खेल्दैछ। यो खेल नेपाल ओमानको अल अमिरातमा नेपाली समय अनुसार बिहान 12:15 शुरू हुनेछ। नेपालले श्रृंखलामा क्यानाडा र ओमानसँग गरी समान 2-2 खेल खेल्नेछ। यसमध्ये 3 खेलमा विजय जीत निकाल्न सकेमा नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित रहन सक्छ। 4 मध्ये कम्तीमा 3 खेल जिते नेपाल शीर्ष 6 भित्र पर्दै एक दिवसीय मान्यता सुरक्षित हुन सक्छ। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी विदा हुन्छु। नमस्कार।
1: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
0: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सैमसंग रेडमी ओप्पो भिवो लगायत का संपूर्ण कंपनी का मोबाइल मिक्सर पंखा इमर्जेन्सी लाइट आयरन एमपी थ्री बुफर लगायत का संपूर्ण इलेक्ट्रोनिक सामान थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रांड का टीवी वाशिंग मेसिन फ्रिज पाइन्छ। साथ ही संपूर्ण ब्रांड का मोबाइल फ्रिज एसी वाशिंग मेसिन टीवी किस्ताबंदी में उपलब्ध छन्।
0: कोअपराइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एण्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584519 र 98584715।

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: Mangaldeep Scent 3-in-1 Perfume-like fragrance.
1: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: चौबीसै घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोर्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आंखस्नी, सेतो पानी बग्ने, गुप्तांग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।

0: Extreme energy drink.
1: मलाई त कस्तो भोक लागेको ठिक राज कहीँ जाम नै खाजा खान
2: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
1: भोक लागेको जस्तो मिठै खाने कुरा खानु पर्यो नि
2: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ त्यहाँ त स्पेसल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन चिकन चाउमिन मटन चाउमिन भेज चाउमिन अंडा चाउमिन मिक्स चाउमिन नेवारी खाजा सेट बफ खाजा सेट चिकन खाजा सेट मटन खाजा सेट भेज खाजा सेट बफ सेकुआ चिकन सेकुआ मटन सेकुआ छोइला भुटन भुटुआ लेग पीस ललिपप मटन ताक बफ ससेज चिकन ससेज फ्राइड राइस का साथ ही अर्डर अनुसार का खाजा उपलब्ध कराइन्छ त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ
1: ल ल त्यसो भए आज त्यही जाउँ आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97670 71284 र 97498640
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ
3: दसैँ आयो खुसी ल्यायो हायरको खुसीको पल योजना
4: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
3: सिंगल डोर फ्रिजमा ड्राई आयरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर सर्ट सर्ट उपहार
4: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
3: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायर सँग खुसीको पल सजाउ हरेक घर हायर मोर क्रिएसन मोर पोसिबिलिटिज
5: रेडियो FM.
6: रेडियो भेरी एफएम 98.6 x 2.7 MHz
7: सूचना के तपाईँमा हातका औँलाहरू दुख्ने वा सुनिने बिहान उठ्ने बेलामा हात खुट्टा वा जिउ अरठ हुने खुट्टाको बुढी औँला वरिपरि रातो भएर टेक्न नहुने गोलीगाँठो दुख्ने वा सुनिने राति तथा बिहान ढाड दुख्ने बिहान ढाड अरठ हुने घुँडा दुख्ने वा सुनिने कुर्कुच्चा दुख्ने प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने प्राय राति पिडौला दुख्ने वा करकर खाने जिउ गल्ने र छिटो छिटो थकान हुने मांसपेशी कमजोर हुने छालामा डाबर वा निको नहुने घाउ आइरहने बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथ रोग हुन सक्छ समयमै रोगको निदान गरी उपचार गर्नुहोस् नेशनल बाथ रोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश
8: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत ₹1,00,000 क्यास र अनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत सम्पर्क 98012338807 98012338807 दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा
9: नमस्ते काका चिट्टिक्क परेर कता जान लाग्नु भयो
10: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको
8: पक्का उपहार नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत सम्पर्क अन्ठान

0: मा फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज।

0: हजुर, अब विदेश बाहिर पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्कमा पत हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै झिक्न मिल्ने। अब समयभरि सहज र फलप्रदो सेवा तपाईँको साथमा माछा पुछ्रे ब्याङ्क।
1: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
2: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
1: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
2: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
7: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
6: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ
7: त? जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
6: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाइ चाहिँ कति हुँदो रहेछ?
7: महिनाको नेपाली 24,000-48,000 त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
6: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
7: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
8: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
9: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
10: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: बसेको खबर
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रेविहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रेविहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रेविहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रेविहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
2: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
0: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
2: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
0: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
2: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 98012-90053, फोन नम्बर 083-523-400 वा 98012-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
0: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
2: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
3: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
4: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
3: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
4: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
3: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
4: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
3: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी तीन थानामा यसको अफिस रहेको छ।
5: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खारीमुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
6: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97151590।
0: सूचना
7: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
7: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
7: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्यधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम कुद्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
7: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाउ, जीवन बचाउ।
7: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
7: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
8: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज।

0: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छरछिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98025 24 229।
1: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
2: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
1: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
2: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय चोहुलपुर, बस पार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि, मोबाइल नम्बर 98480 44631।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बूढ़ी गण्डकीमा आएको बाढ़ीले केही घर र पुल बगायो, बेनीघाटसम्म नै सतर्कता अपनाउन आग्रह। धादिङको गलौदीमा फेरि गाड़ी बन्द गरेर सड़क बनाइदै दिउँसोपछि पूर्ण रूपमा खुलाउने तयारी। बड़ा दशैं शुरू, आज घर घरमा घट स्थापना गरिँदै आजदेखि काठमाडौँका विभिन्न 6 ठाउँमा जुनसुकै सिलिण्डर साट्न पाइने। साउदी अरबको रियाद विमानस्थलमा आक्रमण, 12 जनाको ज्यान गयो, 300 जना भन्दा धेरै घाइते। र विश्वकप क्रिकेट लीग 2 नेपालले आज क्यानाडासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। बूढ़ी गण्डकी नदीमा आज बिहान 81 बाढ़ी आएको छ। गोरखाको चुनलुमरी गाउँपालिका छ लोकपा र चुनलिङ बीचमा पहिरो खसेर थुनिएपछि बूढ़ी गण्डकीमा 81 लेदो सहितको ठूलो बाढ़ी आएको हो। चुनलुमरीका स्थानीय बासिन्दा र जनप्रतिनिधिले भोटेकोशीको झल्को दिने गरी बाढ़ी आएको बताएका छन्। एका बिहानै ठूलो आवाजसहित बाढ़ी आएको थाहा पाएपछि नदी किनारका बासिन्दा घरबाट निस्केर अग्लो ठाउँमा बसेका छन्। बूढ़ी गण्डकी नदी मिसिने धादिङको बेनीघाटसम्म नै नदी किनारमा नजान र उच्च ठाउँमा सुरक्षित बस्न प्रहरीको आग्रह छ। बूढ़ी गण्डकी नदी आरूघाटमा बाढ़ीले खतरा तह पार गरेको र बढ़दो क्रममा रहेको हुँदा त्रिशुली दोभानसम्म नदी छेउछाउ नजान बाढ़ी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। बाढ़ीले नदी तटीय क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएको छ। बिहानको बाढ़ीले चुमनुमरीको पयू र बगर गाउँका 35 घर बगाएको छ। दोभान, घट्टे खोला, जगत र सल्लेरी गाउँमा ठूलो क्षति भएको चुमनुमरी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरूङले बताउनु भएको छ। चुमनुमरी गाउँपालिका 3 बजारमा बाढ़ीबाट धेरै क्षति भएको छ। बाढ़ीले आरूघाट गाउँपालिकाको सोती र मानबु जोड्ने मोटरेबल पुल बगाएको छ। चुमनुमरी गाउँपालिका 3 सिरदिवास जोड्ने पुरानो झोलुङ्गे पुल र धार्चे गाउँपालिका 5 माछी खोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ। धार्चे गाउँपालिका 5 माछी खोलाको तल्लो बस्तीमा बाढ़ी पस्दा 5-7 घर र 5-7 टहरामा बाढ़ी पसेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार धार्चे गाउँपालिका 3 सल्लेरीका 20-22 घर जोखिममा छन्। बूढ़ी गण्डकीको बाढ़ीले गोरखाको विभिन्न क्षेत्रमा क्षति पुर्याएपछि उद्धारको लागि हेलिकप्टर परिचालन गरिएको छ। गृहमन्त्री सुदन गुरूङले प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन भइसकेको र नदी किनारका बासिन्दालाई सतर्क रहन अनि सुरक्षित ठाउँमा जान आग्रह समेत गर्नुभएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा अस्ति शुक्रबार बेलुकादेखि बन्द रहेको सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने भएको छ। सड़क भाँसिएको ठाउँको भित्तो काटेर नयाँ ट्र्याक खोल्ने काम गैराती सकिएको छ। सड़कमा दुवैतर्फ रोकिएका गाड़ीले बिहानसम्म पार गराएपछि अहिले फेरि गाड़ी रोकेर सड़क स्तरोन्नतिको काम भइरहेको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुनेछ। त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएकोले अस्ति बेलुकादेखि सड़क पूर्ण रूपमा बन्द भएको हो। मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशभरको मौसममा सुधार आउने जनाएको छ। गएको बुधबार, बिहिबार र शुक्रबार देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम तथा थोरै ठाउँमा ठूलो पानी परेको थियो। हिजो शनिबार बिहानसम्म पनि काठमाडौँ उपत्यकासहित केही ठाउँमा पानी परेकोमा दिउँसोपछि रोकिएको हो। पछिल्लो 12 घण्टामा 1-2 ठाउँमा हल्का वर्षा बाहेक पानी परेको छैन। महाशाखाका अनुसार हिजो बेलुका बझाङका 1-2 ठाउँमा हल्का पानी परेको थियो। आज हिमाली र पहाड़ी क्षेत्रमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम सफा रहने अनुमान छ। र कर्णाली प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी 1-2 ठाउँमा मात्रै मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना भइरहेको छ। पार्टी कार्यालय सानेपा ललितपुरमा उपसभापति र महामन्त्रीको मतगणना भइरहेको हो। मतगणनाको पछिल्लो विवरण अनुसार उपसभापति खुलामा चन्द्र भण्डारीले अग्रता लिइरहनु भएको छ। त्यसैगरी उपसभापति समावेशीमा विनोद चौधरी अघि हुनुहुन्छ। महामन्त्री खुलामा प्रदीप पौडेल र अमर सिंह पुन मगर तथा महामन्त्री महिलामा डिला संग्रौला पन्तले अग्रता लिइरहनु भएको छ। सभापतिमा भने गगन कुमार थापा यसअघि नै निर्वाचित भइसक्नु भएको छ।
यस वर्षको बडादशी आजदेखि शुरू भएको छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 दिन धूमधामका साथ दशैं मनाउने गरिन्छ। बडादशैको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घट स्थापना गरिन्छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिशास्त्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्य कर्म समाप्त गरी नजिकैको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोप्ने गरिन्छ। यो कार्यलाई जमरा राख्ने पनि भनिन्छ। आज बिहान 11:47 घट स्थापनाको शुभ साहित रहेको नेपाल पञ्चाङ निर्णायक विकास समितिले जनाएको छ। आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आउँदो कार्तिक 4 गते विजया दशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादको रूपमा टीका जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङ भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ। रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। आजदेखि आउँदो शनिबार फूलपातीसम्म उपभोक्ताले जुनसुकै कम्पनीका ग्यास सिलिण्डर काठमाडौँ उपत्यका विभिन्न 6 ठाउँबाट साट्न पाउने भएका छन्। नेपाल एलपी ग्यास उद्योग संघले दशैंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सुनिश्चित गर्न जुनसुकै कम्पनीको पनि ग्यास सिलिण्डर तोकिएका केन्द्रबाट साट्न सक्ने गरी व्यवस्था गरिएको जनाएको छ। संघका अनुसार बालाजुको नेपाल ग्यासको उद्योग, पेप्सीकोलाको सगर ग्यास गोदाम, सुकेधाराको बाबा ग्यासको डिपो, सिफलको एभरेस्ट तथा सुगम ग्यासको केन्द्र, कलंकीको साई बाबा र श्रीकृष्ण ग्यासको गोदाम तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यासको गोदामबाट उपभोक्ताले जुनसुकै सिलिण्डर साट्न पाउने भएका हुन्। उपभोक्ताको जुनसुकै सिलिण्डर भए पनि बालाजुबाट नेपाल सहित एचपी, गीता, राजधानी र त्रिवेणी, पेप्सीकोलाबाट सगर, सुकेधाराबाट बाबा र श्री ग्यास, सिफलबाट एभरेस्ट र सुगम, कलंकीबाट साई बाबा र श्रीकृष्ण तथा हरिसिद्धिबाट श्रीराम ग्यास पाउनेछन्। तोकिएका यी ठाउँबाट फरक कम्पनीको सिलिण्डर सार्दा पनि उपभोक्ताले कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने संघले जनाएको छ। नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा बिहान अहिले 9:30 बजेदेखि बेलुका 4 बजेसम्म साटेर ग्यास लिन सकिने भएको छ। बजारमा अहिले 58 ग्यास उद्योगका सिलिण्डर छन्। उपभोक्ताले ग्यास सार्दा आफ्नो पहिचान खोल्ने विवरण तथा मोबाइल नम्बर अभिलेखका रूपमा राख्नुपर्ने पनि संघले जनाएको छ। अब विदेशको खबर। साउदी अरबको राजधानी रियादमा रहेको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो आक्रमण भएको छ। साउदीको नागरिक उड्डयन प्राधिकरण जीएसीएले आज बिहान निकालेको विज्ञप्ति अनुसार हिजो बेलुका किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको हो। आक्रमणबाट 12 जनाको ज्यान गएको र कम्तीमा 300 जना घाइते भएका छन्। आक्रमणबाट 4 जना साउदीका नागरिक तथा अरू 2 बंगलादेशी सहित 8 विदेशी नागरिकको ज्यान गएको साउदी अधिकारीलाई उद्धृत गरी समाचार संस्था अल जजिराले जनाएको छ। आक्रमणमा हुथी विद्रोही समूहको संलग्नता रहेको आशंका गरिएको छ, तर उसले अहिलेसम्म आक्रमणको जिम्मेवारी लिएको छैन। बितेका 20 दिनमा रियाद विमानस्थलमा हिजो 4थो पटक आक्रमण भएको हो। इरान समर्थित हुथी समूहले साउदी हवाई क्षेत्र प्रयोग नगर्न उड्डयन कम्पनीहरूलाई चेतावनी दिँदै आएको छ। पछिल्लो आक्रमणबाट घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मानवीय सहित भौतिक संरचनामा पनि क्षति पुगेको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले आज क्यानाडासँग खेल्दैछ। यो खेल ओमानको अल अमिरातमा नेपाली समयअनुसार बिहान 12:15 बजेदेखि शुरू हुँदैछ। नेपालले श्रृंखलामा क्यानाडा र ओमानसँग गरी समान 2-2 खेल खेल्नेछ। यसमध्ये 3 खेलमा विजयी जित निकाल्न सकेमा नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित रहन सक्छ। 4 मध्ये कम्तीमा 3 खेल जिते नेपाल शीर्ष 6 भित्र पर्दै एक दिवसीय मान्यता सुरक्षित हुन सक्छ। अस्ति भएको लीग टू अन्तर्गतको खेलमा ओमानले क्यानाडालाई हराएसँगै नेपाल शीर्ष 4मा पर्ने सम्भावना भने सकिएको थियो। योसँगै नेपालले अब प्ले अफ खेल्नेछ। नेपालले सन् 2018 जिम्बाब्वेमा भएको विश्वकप छनौटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। लीग टू अंक तालिकामा ओमानको 29 खेलबाट 33 अंक छ, नेपालको 32 खेलबाट 24 अंक मात्रै छ र नेपालले अब बाँकी सबै खेल जित्दा 32 अंक पुग्न सक्छ। नेपाल अहिले 7 स्थानमा छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बूढ़ी गण्डकीमा आएको बाढ़ीले केही घर र पुल बगायो, बेनीघाटसम्म नै सतर्कता अपनाउन आग्रह। धादिङको गलौदीमा फेरि गाड़ी बन्द गरेर सड़क बनाइदिई दिउँसोपछि पूर्ण रूपमा खुलाउने तयारी। बड़ा दशैं शुरू, आज घर घरमा घटस्थापना गरिँदै आजदेखि काठमाडौँका विभिन्न 6 ठाउँमा जुनसुकै सिलिण्डर साट्न पाइने। साउदी अरबको रियाद विमानस्थलमा आक्रमण, 12 जनाको ज्यान गयो, 300 जना भन्दा धेरै घाइते। र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज क्यानाडासँग खेल्दै।
2: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 जना मात्र सहभागी गरिनेछ। सम्पर्क माणिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98025424290।
3: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
4: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
3: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
4: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन, ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 9840044631।

0: दसैँ आयो खुशी ल्यायो हायरको खुशीको पल योजना।
1: अब हायर रेफ्रिजरेटर वाशिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
0: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर शर्ट उपहार।
1: फ्रन्ट लोड वाशिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
0: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाउ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: extreme energy drink.
1: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1,00,000 सम्मको क्यास र ओनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार। नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज। आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा, लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत। सम्पर्क 98012338807, 98012338807। दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा।
2: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। म देखाइदिन्छु कस्तो।
4: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टिभी फ्रिज वासिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टिभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।

0: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858405719
1: र 9858517115।
2: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
3: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
2: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
3: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
2: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
3: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
2: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
3: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
4: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडीमुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
5: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715975590, 9715975590।

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
0: सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आंखस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 98586 56455।
5: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi।

0: मलाई त कस्तो भोक लागेको छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97460-840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: Extreme Energy Drink.
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
3: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
3: प्रोप राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858404519 र 9858517115
4: रेडियो भेरी एफएम

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्कमा हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै झिक्न मिल्ने। अब सधैँभरि सहज र फलप्रद सेवा तपाईँको साथमा। माछा पुछ्रे ब्याङ्क।
1: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: रेडियो भेरी एफएम 98.6 x 2.7 MHz।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

0: दसैँ आयो, खुशी ल्यायो, हायर को खुशी को पल योजना।
1: अब हायर रेफ्रिजरेटर, वाशिङ मशीन, एसी वा चेस्ट फ्रिजर खरीद गर्दा पाउनुहोस् आकर्षक उपहार।
0: सिंगल डोर फ्रिज मा ड्राई आयरन, डबल डोर मा मिक्सर ग्राइंडर, अनि साइड बाई साइड रेफ्रिजरेटर मा फूड प्रोसेसर, शॉर्ट शॉर्ट उपहार।
1: फ्रंट लोड वाशिंग मशीन मा इन्फ्रारेड कुकटॉप अनि इन्वर्टर एसी मा निशुल्क इन्स्टलेशन सुविधा पनि।
0: 0% ब्याज मा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुशी को पल सजाऊ हरेक घर। हायर, मोर क्रिएशन, मोर पॉसिबिलिटीज।
2: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
3: के भो बोलादै, के गुनगुनाइरहेको?
2: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
3: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: me a
1: extreme energy drink.
2: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको फेद बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
3: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
2: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
3: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पञ्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
2: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाइ चाहिँ कति हुँदो रहेछ
3: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
2: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
3: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ
4: हजुर अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पञ्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
5: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90
6: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
7: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
6: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी
7: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
6: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हस्तकर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
7: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते

0: Mania Extreme Energy Drink.
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर. गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ.
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ.
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ. मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत. सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227. के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्. हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ.
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट.
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ.
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैकमुनि सुर्खेत. फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-89 र 97-679-044-43.
3: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन.
4: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि.
3: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
4: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त. सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
3: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
4: महिनाको नेपाली 24,000-48,000 त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ?
3: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
5: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
6: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90
7: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
8: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145084031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
9: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
9: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्, आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ, साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
9: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
9: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
10: समय बदलियो, पुस्ता फेरियो।

0: Radio.
1: Extreme energy drink.
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: महाचार महापहार, Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्रैच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्नु 10,000 स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: रेडियो भेरी एफएम

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्कमा तत्हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै झिक्न मिल्ने। अब सधैँभरि सहज र फलप्रद सेवा तपाईँको साथमा। माछा पुछ्रे ब्याङ्क।
1: सूचना: के तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथरोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथरोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश।
2: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
1: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
2: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
1: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
2: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
1: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
2: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
1: सूचना:
3: तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
4: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, वीरेन्द्र नगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083521599 र मोबाइल नम्बर 9840349117।
1: खुशीको खबर:
4: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू: आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
4: एचसीआरसी अस्पताल नेपालगंज तपाईको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारबाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
5: रेडियो भेरी एफएम
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीले 35 घरका साथै जल विद्युत आयोजनाको क्याम्प र फूल पनि बगायो। तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह। यस वर्षको बडादशी आजदेखि शुरू। बडादशीको पहिलो दिन आज घटस्थापना। र विश्वकप लीग 2 अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल अहिले केबिरमा क्यानाडासँग खेल्दै एक दिवसीय मान्यता जोगाउने मुख्य लक्ष्य। बूढ़ी गण्डकी नदीमा आएको भीषण बाढ़ीले पैयु बगर गाउँका 35 घरका साथै जल विद्युत आयोजनाको क्याम्प बगाएको छ। दोभान घट्टेखोला जगत र सल्लेरी गाउँका गाउँमा ठूलो क्षति भएको चुनुन्ब्री गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गुरूङले बताउनु भएको छ। यसै गरी बाढ़ीले आरूघाट गाउँपालिकाको सोती र मानमु जोड्ने मोटरेबल पुल र दुईवटा झुलुङ्गे पुल पनि बगाएको छ। यस्तै बाढ़ीले सल्लेरी बजार क्षेत्र र नदीमा आएको लेदोसहितको बाढ़ीले आयोजनासँग सम्बन्धित सबै संरचना पनि बगाएको बताइएको छ। बूढ़ी गण्डकी नदीमा पानीको बहाव बढ़ीसँगै आएको लेदोसहितको बाढ़ीले नदी किनारामा संरचनामा ठूलो क्षति पुर्याएको छ। गोर्खाको चुनुब्री गाउँपालिका 6 उग्युलुङ खोला थुनिएर अचानक बाढ़ी आएपछि बूढ़ी गण्डकी नदीको बहाव बढ़ेको हो। बाढ़ीले सल्लेरी बजार र हाइड्रो पावर योजनाको क्याम्प बगाएपछि भौतिक संरचनामा ठूलो क्षति गरेको जिल्ला प्रशासन कार्यालय गोर्खाले जनाएको छ। बाढ़ीले क्षति पुर्याएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ भने हेलिकप्टर मार्फत उद्धारको प्रयास पनि भइरहेको बताइएको छ। गोर्खाका प्रमुख जिल्लाधिकारी धर्मेन्द्र कुमार मिश्रले बाढ़ीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताउनु भएको छ। बाढ़ीले वास्तविक क्षति, बाढ़ीको कारण र प्रभावित क्षेत्रको अवस्था बारे विवरण आउन बाँकी रहेको उहाँले बताउनु भएको छ। बिहान 4:30 बजेतिर ठूलो आवाजसहित बाढ़ी आएपछि लोकपासहित नदी आसपासका बासिन्दा ज्यान जोगाउन भागाभाग गरेका थिए। बडादशी आजदेखि औपचारिक रूपमा शुरू भएको छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 दिन मनाइने दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घटस्थापना गरिँदैछ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा प्रारम्भ गर्ने गरिन्छ। आज बिहान 11:47 घटस्थापनाको शुभ सायद रहेको पञ्चाङ्ग नायक विकास समितिले जनाएको छ। आज दिनभर चित्रा नक्षत्र परेकाले मध्यान्हकालमा घटस्थापनाका लागि सायद दिइएको समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले बताउनु भएको छ। सूर्यकालमा प्रतिपदा भएका दिनमै घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै आजको दिनलाई घटस्थापना भनी निर्णय गरिएको उहाँको भनाइ छ। चित्रा नक्षत्र भएकाले आज जमारा राख्दा पुत्रहानि र धननाश हुने भनी सामाजिक सञ्जालमा भोलि मात्रै घटस्थापना गर्नु भन्ने चर्चा चले पनि यो शास्त्रीय सम्मत नभएको उहाँको भनाइ छ। आज बिहानै नित्य कर्म गरी नजिकैको नदी वा चोखो स्थलबाट बालुवा वा माटोलाई गाईको गोबरले लिपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक जमरा रोप्ने गरिन्छ। आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आउँदो कार्तिक 4 गते विजया दशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीकासँगै समृद्धिको प्रतीकका रूपमा जमरा र फूल प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ। र आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखलामा नेपालले आज क्यानाडासँग खेल्दैछ। यो खेल ओमानको अल अमिरातमा नेपाली समयअनुसार अहिले बिहान 12:15 शुरू हुनेछ। नेपालले श्रृंखलामा क्यानाडा र ओमानसँग 2-2 गरी 4 खेल खेल्नेछ। 4 मध्ये 3 खेलमा विजय निकाल्न सकेमा नेपालले एक दिवसीय मान्यता सुरक्षित राख्नेछ। 4 मध्ये कम्तीमा 3 खेल जिते नेपाल शीर्ष 6 भित्र रहँदै एक दिवसीय मान्यता जोगाउन सफल हुनेछ। योभन्दा कम खेल जितेमा भने नेपालले अरू खेलको नतिजामा भर पर्नुपर्ने बाध्यता रहेको छ। अस्ति भएको लीग 2 अन्तर्गतको खेलमा ओमानले क्यानाडालाई हराएसँगै नेपाल शीर्ष 4 मा पर्ने सम्भावना पनि सकिएको छ। अब
नेपालले प्लेअफ खेल्नुपर्ने भएको छ। हवस् हरिलाई बिहान 11 बजेको फेरि हाइलाइट्स सकियो, दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMT र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: Radio.
1: Extreme energy drink.
2: खुशीको खबर
3: अब हजुरहरुकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरुद्वारा संचालित काक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरुको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरुबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385910199।
4: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आईबीएस, आईबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048939043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिने भाइजना भया
6: तै त। ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
5: क्या हुन्छ बा, हाथ खुट्टा खाइन लाग्या पिसा पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
0: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
6: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाछोको उपचार जोर्नी सम्बन्धी रोग पिना महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
8: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486 3175 र 98486 3576
9: दसैँ आयो खुसी ल्यायो हायरको खुसीको पल योजना
10: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
9: सिंगल डोर फ्रिजमा ड्राई आयरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर सर्ट सर्ट उपहार
10: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
9: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायरसँग खुसीको पल सजाऊ हरेक घर हायर मोर क्रिएसन मोर पोसिबिलिटी
11: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङखस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आट्टिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
4: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
5: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नुपर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
7: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
8: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi

0: विगत 30 वर्षदेखि विजयनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: साथी खबर निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
2: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
1: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
2: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
3: तपाईहरुको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
4: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
3: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
4: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
3: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 98012-90053, फोन नम्बर 083-523-400 वा 98012-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
4: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
3: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।

आफ्नो कार्ड, कार्ड नम्बर, कार्ड एक्सपायरी डेट र सीभीभी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा ब्याङ्कमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो ब्याङ्क स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, ब्याङ्कले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटिपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।

समय बदलियो, पुस्ता फेरियो, पर साथ साथ उस्तै छ।

0: Mania. Extreme energy drink.
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97460-840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: आफ्नो कार्ड, कार्ड नम्बर, कार्ड एक्सपायरी डेट र सीभीभी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा बैंकमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो बैंक स्टेटमेन्ट जाँच गर्ने पनि बसाल्नुहोस्। याद राख्नुहोस्, बैंकले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटीपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।
1: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
4: रेडियो भेरी एफएम
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बूढ़ी गण्डकीको बाढ़ीले 6 वटा पुल बगायो, 10 जना सम्पर्कविहीन। प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन, 6 जनाको सकुशल उद्धार। नुवाकोट र रसुवा जोड्ने बेत्रावतीमा बेलीबिरी चढ़ान, गाड़ी वारपार हुन थाले। धादिङको गलौदीमा बन्द सड़क दिउँसोपछि पूर्ण रूपमा खुलाउने तयारी। आजदेखि बड़ा दशैं शुरू, घर घरमा घटस्थापना गरिँदै दशैंका लागि मध्यम तथा लामो दूरीका गाड़ीको रूट परमिट खुला। साउदी अरबको रियाद विमानस्थलमा भएको आक्रमणमा 12 जनाको ज्यान गयो, 300 जना भन्दा धेरै घाइते। र विश्वकप क्रिकेट लीग 2 नेपाल र क्यानाडा बीचको खेल चल्दै टस हारेको नेपाल ब्याटिङमा। नेपाल खबरमा अब पूरा खबर। बूढ़ी गण्डकीको बाढ़ीले 6 वटा पुल बगाएको छ भने अहिलेसम्म 10 जनाको अवस्था थाहा हुन सकेको छैन। उनीहरू सम्पर्कविहीन छन्। बाढ़ीले 2 वटा मोटरेबल र 4 वटा झोलुङ्गे पुल बगाएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार आरूघाट र धादिङको त्रिपुरा सुन्दरी तथा आरूघाटको सोती र मानबु जोड्ने पक्की पुल बगाएको छ। त्यस्तै बाढ़ीले धार्चे गाउँपालिका 1 र 3 जोड्ने बेली ब्रिज पनि बगाएको छ। त्यसै गरी माछीखोला र केरौजा जोड्ने झोलुङ्गे पुल, चुमनुमरीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिरदीवासको घट्टेखोला र फिल्म जोड्ने झोलुङ्गे पुल पनि बगेका छन्। बाढ़ीले चुमनुमरी गाउँपालिका 3 पैयौं र बगरका झण्डै 35 घर बगाउनुका साथै जगत, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा पनि क्षति पुगेको छ। बूढ़ी गण्डकी नदीमा आएको आकस्मिक बाढ़ीपछि गोरखाको आरूघाट बजार खाली गराइएको छ। माथिल्लो क्षेत्रबाट लेदो र गेग्रान सहितको ठूलो बाढ़ी आएसँगै जोखिम बढ़ेपछि प्रशासनले आरूघाट बजारका बस्ती खाली गराएको हो। त्यहाँका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। आज बिहान गोरखाको चुमनुमरी गाउँपालिका 6 लोकपा र चुमलिङको बीचमा ठूलो पहिरो गएर बूढ़ी गण्डकी थुनिएपछि लेदो सहित बाढ़ी आएको हो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले बूढ़ी गण्डकी बाढ़ी प्रभावित क्षेत्रबाट 6 जनाको अहिलेसम्म हवाई उद्धार भएको र प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सुरक्षित स्थानान्तरणको लागि हेलिकप्टर परिचालन गरिएको जानकारी दिनुभएको छ। चुमनुमरी गाउँपालिकाको लोकपा र चुमलिङ क्षेत्रमा पहिरो खसेर थुनिएको बूढ़ी गण्डकी नदी 81 लेदोसहित बगेपछि ठूलो भौतिक क्षति भएको छ। आज बिहान आएको आकस्मिक बाढ़ीबाट प्रभावित क्षेत्रमा नेपाली सेनासहित सुरक्षा टोली उद्धार कार्यमा खटिएका छन्। सिंहदरबारमा अघि बिहान भएको विपद प्राधिकरणको पत्रकार सम्मेलनमा कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले प्रभावित क्षेत्रमा सेनाको हेलिकप्टर मार्फत हवाई निरीक्षण भइरहेको र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबल परिचालन गरिएको जानकारी दिनुभयो। समयमै पूर्व सूचना प्राप्त भएकोले तल्लो तटीय क्षेत्रका बस्तीहरू तत्कालै खाली गराउन सकिएको र तल्लो क्षेत्रमा मानवीय क्षति नभएको उहाँले बताउनुभएको छ। अरू विवरण भने संकलनको काम भइरहेको छ। बाढ़ीको प्रभावलाई कम गर्न र मानवीय सम्भावित क्षति रोक्न सम्बन्धित निकायले सूचना प्रवाह, बस्ती खाली गराउने र उद्धार कार्यलाई तीव्रता दिएका छन्। बाढ़ीको बहाव घटेर अवस्था सामान्य नहुँदासम्म बूढ़ी गण्डकी, त्रिशुली र नारायणी नदी आसपासका बासिन्दालाई आज बेलुकासम्म नै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार नदी थुनिएर आकस्मिक रूपमा फुट्ने प्रक्रिया हुँदा बाढ़ी विभिन्न चरणमा आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। उपग्रहबाट प्राप्त प्रारम्भिक तस्वीरमा हिमाल क्षेत्रमा पहिरो देखिएको छ, जसको यकिन विवरण आउन अझै केही समय लाग्नेछ। जोखिमको आकलन अनुसार बेनीघाटसम्म अति उच्च जोखिम, मुगलिनसम्म उच्च जोखिम र मुगलिनभन्दा तल चितवनसम्म मध्यम जोखिम रहेको छ। देवघाटमा जलस्तर उल्लेख्य रूपमा बढ़न सक्ने भएकोले चितवन र नवलपरासी पूर्वको तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ। नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फलाखु खोलामा बेलीबिरी जडानको काम सकिएको छ। गएको भदौ 10 आएको भोटेकोशीको बाढ़ीले बगाएको बेत्रावती पुलको विकल्पमा नयाँ मोडुलर एक्रो ब्रिज अर्थात बेली ब्रिज निर्माण सम्पन्न भएको हो। पुल निर्माणसँगै आजदेखि यो खण्डमा औपचारिक रूपमा गाड़ी वारपार हुन थालेका नेपाली सेनाले जनाएको छ। भोटेकोशी बाढ़ीले बेत्रावतीको पुल बगाएपछि नुवाकोट र रसुवा बीचको सड़क सम्पर्क टुटेको थियो। बेली ब्रिज संचालनमा आएपछि दुवै जिल्लाका बासिन्दालाई आवत जावत गर्न सहज हुनेछ। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा अस्ति शुक्रबार बेलुकीदेखि बन्द रहेको सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने भएको छ। सड़क भाँसिएको ठाउँको भित्तो काटेर नयाँ ट्रयाक खोल्ने काम गैराती सकिएको छ। सड़कमा दुवैतर्फ रोकिएका गाड़ीले बिहानसम्म पार भएपछि अहिले फेरि गाड़ी रोकेर सड़क स्तरोन्नतिको काम भइरहेको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुनेछ। यस वर्षको बड़ा दशैं आजदेखि शुरू भएको छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 दिन धूमधामका साथ दशैं मनाउने गरिन्छ। बड़ा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घट स्थापना गरिन्छ। आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थानबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौं रोप्ने गरिन्छ। यो कार्यलाई जमरा राख्ने पनि भनिन्छ। नेपाल पञ्चाङ निर्णायक विकास समितिले आज बिहान 11:47 घट स्थापनाको शुभ साइत रहेको यसअघि जानकारी गराएको थियो। यातायात व्यवस्था विभागले आजदेखि लामो तथा मध्यम दूरीका गाड़ीलाई देशभर यात्रु लिएर जान मिल्ने गरी रूट पर्मिट खुला गरेको छ। आज घट स्थापनादेखि आउँदो कार्तिक 10 गतेसम्म रूट पर्मिट खुला गर्ने निर्णय अनुसार आजदेखि रूट पर्मिट खुला भएको हो। यस अनुसार लामो तथा मध्यम दूरीका गाड़ीले जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान सक्नेछन्। दशैंका लागि अस्ति शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुलिसकेको छ। त्यस्तै काठमाण्ड उपत्यका विभिन्न 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन भएका काठमाण्ड उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा जुनसुकै सिलिण्डर साट्न पाउने भने पनि सहजै नपाएको केही उपभोक्ताको गुनासो, घट स्थापनाको दिन आज सुन चाँदीको भाव बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले बुढ़ी गण्डकीको बाढ़ीले 6 पुल बगायो, 10 सम्पर्कविहीन प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन, 6 सकुशल उद्धार, नुवाकोट र रसुवा जोड्ने बेत्रावतीमा बेलीब्रिज जडान, गाड़ी वारपार हुन थाले लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँ उपत्यका विभिन्न 6 केन्द्रबाट खाना पकाउने ग्यास वितरण तथा सिलिण्डर साट्ने व्यवस्था आजदेखि शुरू गरिएको छ, तर जुनसुकै कम्पनीको खाली सिलिण्डर साट्न सकिने भनिए पनि कतिपय उपभोक्ताले आफ्नै ब्राण्डका सिलिण्डर मात्र साटिदिएको उद्योगीले साटिदिएको गुनासो गरेका छन्। जुनसुकै ग्यास साट्न पाइन्छ भनेर पुगे पनि साट्न नपाएको कलंकीको साईबाबा र श्रीकृष्ण ग्यासको गोदाम पुगेका केही उपभोक्ताले गुनासो गरेका छन्। आजदेखि आउँदो शनिबार फूलपातीसम्म उपभोक्ताले जुनसुकै कम्पनीको ग्यास सिलिण्डर काठमाडौँ उपत्यका विभिन्न 6 ठाउँमा साट्न पाउने भएका हुन्। नेपाल एलपी ग्यास उद्योग संघले दशैंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सुनिश्चित गर्न जुनसुकै कम्पनीको पनि ग्यास सिलिण्डर तोकिएका केन्द्रबाट साट्न सक्ने गरी व्यवस्था गरिएको जनाएको छ, तर अहिले लाइनमा पुगे उपभोक्ताले भने जुनसुकै कम्पनीको ग्यास सिलिण्डर साट्न नपाएको गुनासो गरेका हुन्। बालाजू, पेप्सीकोला, सुकेदारा, सिफल, कलंकी तथा ललितपुरको हरिसिद्धि गरी 6 केन्द्र तोकिएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। घटस्थापनाको दिन आज सुन तोलामा 800 रूपियाँले बढ़्यो। भाव बढ़ेर सुन तोलाको 2,96,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,95,700 रूपियाँ रहेको थियो, त्यस्तै आज चाँदीको भाव तोलामा 35 रूपियाँले बढ़ेर आज तोलाको 4,440 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। साउदी अरबको राजधानी रियादमा रहेको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो आक्रमण भएको छ। साउदीको नागरिक उड्डयन प्राधिकरणले आज बिहान निकालेको विज्ञप्ति अनुसार हिजो बेलुका किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको हो। आक्रमणबाट 12 ज्यान गएको छ र 300 भन्दा धेरै घाइते भएका छन्। आक्रमणबाट 4 साउदीका नागरिक तथा अरू 2 बंगलादेशी सहित 8 विदेशी नागरिकको ज्यान गएको साउदी अधिकारीलाई उद्धत गरी समाचार संस्था अल जजिराले जनाएको छ। यो आक्रमणमा हुथी विद्रोही समूह को संलग्नता रहेको हुन सक्ने आशंका गरिएको छ, तर उसले यो आक्रमणको अहिलेसम्म जिम्मेवारी लिएको छैन। बितेका 20 दिनमा रियाद विमानस्थलमा हिजो 4 पटक आक्रमण भएको हो। इरान समर्थित हुथी समूहले साउदी हवाई क्षेत्र प्रयोग नगर्न उड्डयन कम्पनीहरूलाई चेतावनी दिँदै आएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत अहिले नेपाल र क्यानडाले खेलिरहेका छन्। ओमान क्रिकेट एकाडेमी टर्फ 1 टस हारेर नेपालले पहिला ब्याटिङ थालेको छ। नेपालले ताजा अवस्थामा 13 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 40 रन बनाएको छ। रोहित पौडेल 17 र अर्जुन कुमार खेलिरहेका छन्। तालिकाको शीर्ष 4 पर्ने सम्भावना समाप्त भइसकेको नेपालका लागि अब एक दिवसीय मान्यता जोगाउने मुख्य चुनौती छ। यो श्रृंखलाको अस्ति भएको खेलमा घरेलु टोली ओमानले क्यानाडालाई हराएसँगै नेपालको शीर्ष 4 पुग्ने सम्भावना सकिएको हो। नेपालले बाँकी रहेका चार खेलमध्ये कम्तीमा तीन खेल भने जित्नुपर्नेछ। एक दिवसीय मान्यता जोगाउनका लागि लीग टू अंक तालिकामा नेपाल 32 खेलबाट 24 अंक जोड्दै सातौं स्थानमा छ। क्यानाडा 33 खेलबाट 25 अंक सहित छैटौं स्थानमा छ। नेपालले सन् 2018 जिम्बाब्वेमा भएको विश्वकप छनौटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बुढी गण्डकीको बाढ़ीले 6 पुल बगायो, 10 सम्पर्कविहीन, प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन, 6 सकुशल उद्धार। नुवाकोट र रसुवा जोड्ने बेत्रावतीमा बेलीब्रिज जडान, गाड़ी वारपार हुन थाले। धादिङको गलौदीमा बन्द सड़क दिउँसोपछि पूर्ण रूपमा खुलाउने तयारी। आजदेखि बड़ा दशैं शुरू, घर घरमा घटस्थापना गरिँदै दशैंका लागि मध्यम तथा लामो दूरीका गाड़ीको रूट परमिट खुला। साउदी अरबको रियाद विमानस्थलमा भएको आक्रमणमा 12 जनाको ज्यान गयो, 300 जना भन्दा धेरै घाइते। र विश्वकप क्रिकेट लीग टूमा नेपाल र क्यानाडा बीचको खेल चल्दै टस हारेको नेपाल ब्याटिङमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। बुढी गण्डकी नदीको तटीय क्षेत्रमा आज बेलुकासम्म नै सतर्कता अपनाउनुहोला। नमस्कार।
6: दसैँ आयो, खुशी ल्यायो, हायरको खुशीको पल योजना।
7: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
6: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर। सर्ट सर्ट उपहार।
7: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
6: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुशीको पल सजाउ हरेक घर। Higher, more creation, more possibilities.
8: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
9: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
10: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
11: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
12: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 0883522360।
13: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
14: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
13: हाम्रा सेवाहरू
14: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
13: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर, बसपास भित्र टिकट काउन्टर देखि पश्चिमपट्टि। मोबाइल नम्बर 98480 44631।
15: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिनेश भाइजना भया
16: तै तय काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
15: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिनँ क्या
16: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाया आरोग्यमा जानु पर्दो छ त
13: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोड्ने सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
17: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
18: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदको
13: धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको

0: नम्बर 97485175 र 98349576।
1: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
2: रेडियो भेरी एफएम 98.6 वेक्से 2.7 मेगाहर्ज।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भो बोलादै के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: Mania.
1: Extreme energy drink.
2: डेंगू रोग लामखुट्टे को टोकाई बाट सर्ने रोग हो। बरसात को समय में यह रोग प्रकोप को रूप में देखा पर्न सक्छ। इस रोग का लक्षण निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आंखा को पछाड़ी पट्टी को भाग में दुख्नु, हाड़ जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीर में बिमिरा आउनु।
2: डेंगू रोग को रोकथाम का उपाय:
3: लामखुट्टी को टोकाई बाट बच्न लामो बाउला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधि प्रयोग गर्नुपर्छ।
2: घर वरिपरी सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: महाचार महापहार
7: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार।
8: यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
6: शाओमी किन्दा उपहार एभ्रीडे।
9: रेडियो भेरी FM।

होंडा सँगै यो दशैंमा आशाको सुरुवात गरौँ। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म AMC र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: Mania
1: Extreme Energy Drink.
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
5: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
5: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
5: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
6: रेडियो भेरी एफएम

0: खुसीको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
4: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
3: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
4: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
3: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
4: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
3: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
5: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
6: हजुर, आज ही संपर्क गर्नुहोस्। संपर्क मोबाइल नंबर 97157915090 97157915090।

0: Insomnia Extreme Energy Drink.
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर. गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ.
2: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ.
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ. मनोकामना अटोमोबाइल्स वीरेन्द्र नगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत. सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-80-50-227.
3: सूचना.
2: विगत 20 वर्षदेखि यस वीरेन्द्र नगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्र नगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ.
3: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ.
1: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ.
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्र नगर 3 मूलपानी चोक सुर्खेत. सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455.
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले. अब यही बेला यो मोबाइल पनि बिग्रेर.
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि.
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ.
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ. साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्.
2: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत. मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715.
6: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता.
7: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ.
6: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्. बच्चाहरूमा निमोनिया,
7: झाडा पखाला,
6: डाबिरा,
7: पोलियो,
6: कुपोषण,
7: एनिमिया,
6: मम्स,
7: दम,
6: टाइफाइड
7: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
6: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
7: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
1: डिप्रेसनलाई बुझौं, जीवन रोजौं।
2: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
2: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
2: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
8: Extreme energy drink, time check. अहिले ठीक 1 बजेको छ।
9: Extreme energy drink, taste the difference, feel the energy.

আমায় বদলিও, পুস্তা ফেরিও, তার সাথ সাথ উস্তেই চা।

0: me a extreme energy drink.
1: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनिएको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: सूचना
3: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशारोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
1: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्राली, वीरेन्द्रनगर 6 सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 0385215599 र मोबाइल नम्बर 98489417।
4: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145
5: 84031
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: रेडियो भेरी एफएम

0: Mania.
1: Extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टीव्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो। क्यारु र कसोहरू भएको छ मेरा दिने बाइजना भया
4: तै त काउजु क्या गर्न मन गर्दछ मुखभित्त
3: क्या हुन्छ बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
5: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98484956576
8: दसैँ आयो खुसी ल्यायो हायरको खुसीको पल योजना
9: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
8: सिंगल डोर फ्रिजमा ड्राई आयरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर सर्ट सर्ट उपहार
9: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
8: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायर सँग खुसीको पल सजाऊ हरेक घर Higher, more creation, more possibilities.
10: Sabai ko man sunne.
11: Radio Bheri FM.

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्राच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 स्क्राच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: Mania.
1: Extreme energy drink.
2: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
3: ए दाई के भन्या त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
2: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
3: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पञ्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
2: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
3: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
2: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
3: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
4: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडीमुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
5: हजुर आज सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97151590
6: महाचार महापहार
7: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार
8: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्

0: ब्याङ्क
1: आफ्नो कार्ड कार्ड नम्बर कार्ड एक्सपायरी डेट र सिभीभी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा ब्याङ्कमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो ब्याङ्क स्टेटमेन्ट जाँच गर्ने पनि बसाल्नुहोस् याद राख्नुहोस् ब्याङ्कले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड ट्रान्जेक्सन पिन र ओटिपी लगायतका जानकारीहरू माग्दैन त्यसैले सतर्क रहनुहोस्
2: रेडियो भेरी एफएम

0: के तपाईलाई पोली हाउस, स्प्रिंकलर, स्प्रे पम्प, टिमो टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, एल्मुनियमका सामानहरू चाहिएको छ
1: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
0: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
1: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
2: तपाईहरुको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
3: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एण्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
2: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
3: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
2: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523700 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
3: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
2: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
4: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आईबीएस, आईबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 9708439043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रैच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्नु 10,000 स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म AMC र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: Extreme energy drink.
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1,00,000 सम्मको क्यास र अनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार। नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज। आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा, लोकेसन जुम्ला रोड स्व होटलको छेउमा, सुर्खेत। सम्पर्क 9801328807, 9801328807। दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9984844631।
8: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
9: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
8: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर, अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर। सर्ट सर्ट उपहार।
9: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप, अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
8: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाउ हरेक घर। Higher, more creation, more possibilities.
10: Sabai ko maan sunai.
11: Radio Bheri FM.

0: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
1: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
0: अनि नगई भाष त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
1: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
0: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
1: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
0: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
1: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
2: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
3: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90
4: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
5: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
6: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत SBI बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031
5: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला

0: the
1: extreme energy drink.
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
4: हामी कहाँ एलजी सामसङ औरा स्काईअर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
4: प्रोपराइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858404519 र 9858551715
5: रेडियो भेरी एफएम

0: Extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385910199।
3: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: सूचना के तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जीव गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथरोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथरोग सेन्टर सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
7: हाम्रा सेवाहरू
8: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोटी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोफिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
7: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपास भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी मोबाइल नम्बर 9840044631।
9: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ।

0: क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
1: लोक सेवा आयोगका किताबहरू
0: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
2: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर छ बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-137।
3: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-521-148 र 520-702।

0: Radio.
1: Extreme energy drink.
2: 2 चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशारोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
4: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, वीरेन्द्र नगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-579 र मोबाइल नम्बर 98-484-39-117।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बुढ़ी गण्डकी बाढ़ीमा फँसेका 47 जनाको उद्धार। पहिरोले नदी थुनिएर फुट्दा बाढ़ी आएको प्रारम्भिक अनुमान। वास्तविक कारण पत्ता लगाउन प्राविधिक टोली परिचालन। दशैं शुरू भएसँगै घर फर्किनेको चहल पहल बढ़्यो। नियमित सड़क सञ्चालन नहुँदा यात्रु समस्यामा। धादिङको गल्लौदीमा अवरूद्ध सड़क खुलाउने प्रयास चल्दै। कांग्रेस महामन्त्री पदमा प्रदीप पौडेलको फराकिलो अग्रता कायमै। अमर सिंहलाई पछि पार्दै उदय शमशेर 783 मत सहित दोस्रो। भारतमा कक्रोच आन्दोलनका संस्थापक सहित तीन नेता रिहा। आन्दोलनलाई निरन्तरता दिने सीजेवी र विपक्षी नेता गान्धीको भनाई। र आईसीसी क्रिकेट लीग टूमा नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। गोर्खाको बुढ़ी गण्डकी नदीमा आएको आकस्मिक बाढ़ीबाट प्रभावित क्षेत्रमा अहिलेसम्म 47 जनाको उद्धार भएको छ। राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम चलिरहेको जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार उद्धार कार्यका लागि नेपाली सेनाका 4 हेलिकप्टर सहित 386 जना सुरक्षाकर्मी परिचालन गरिएको छ। बाढ़ीका कारण गोर्खाको चुमनुमरी गाउँपालिका 3 न्याक्चेतबाट सिरदिवास जोड्ने पुरानो झोलंगे पुल बगाएको छ। यसै गरी धार्चे गाउँपालिका 5 माछेखोलाबाट करौंजा जोड्ने झलुङ्गे पुल पनि बाढ़ीले बगाएको छ। धार्चे गाउँपालिका 3 सल्लेरीमा निर्माणाधीन सहज ऊर्जा पावर हाउस र आसपासका 7-8 घर बगाएको प्राधिकरणले जनाएको छ। बाढ़ीले आरूघाट गाउँपालिका 9 नयाँ पुलमा गोर्खा र धादिक जोड्ने पक्की पुलको गोर्खातर्फको एउटा भाग समेत बगाएको छ। यस्तै माछेखोलाको तल्लो बस्तीमा बाढ़ी पस्दा 20 बढ़ी घर जोखिममा परेका छन्। बाढ़ीको वास्तविक कारण पत्ता लगाउन तथा क्षतिग्रस्त पुलहरूको अवस्था अध्ययन गर्न प्राविधिक र सड़क विभागको टोली ड्रोन सहित प्रभावित क्षेत्रमा परिचालन गरेको प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले बताउनुभयो। यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले पहिरोले नदी थुनिएर फुट्दा बुढ़ी गण्डकीमा बाढ़ी आएको प्रारम्भिक अनुमान गरेको छ। महाशाखाका अनुसार घटनाको वास्तविक कारणबारे विस्तृत रूपमा प्राविधिक विश्लेषण भइरहेको छ र क्षतिको विवरण पनि आउन बाँकी छ। बाढ़ीको जोखिम बढ़ेपछि गोर्खाको आरूघाट बजार समेत खाली गराइएको छ। बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीका कारण उत्तरी गोर्खाको जगत गाउँसँगको नाका समेत बन्द भएको छ। दशैं औपचारिक रूपमा शुरू भएसँगै देशका विभिन्न शहरबाट घर फर्कनेहरूको चहल पहल बढ़ेको छ। काठमाडौँ उपत्यकाबाट आफ्नो गाउँघर फर्कने यात्रुको संख्या पनि बढ़दै गएको छ। बस पार्कमा टिकट काट्ने, सामान बोकेर गन्तव्यतर्फ लाग्ने र परिवारसँग दशैं मनाउन घर फर्कने यात्रुका गतिविधि बढ़ेको हो। तर विभिन्न राजमार्गहरूमा देखिएका क्षति, सड़क अवरोध र वैकल्पिक मार्गमा बढ़न सक्ने गाड़ीका चापले यस वर्षको दशैं यात्रा असहज बनाएको छ। धादिङको गलौदीमा अवरूद्ध पृथ्वी राजमार्गमा सड़क मरम्मत गरी गाड़ी चलाउने प्रयास भइरहेको र आज बेलुकीसम्म सड़क सञ्चालनमा आउने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। केही यात्रु बाटोमै अल्पत्र परेका छन् भने केही वैकल्पिक मार्ग प्रयोग गरी घर फर्किरहेका छन्। पृथ्वी राजमार्गमा समस्या आएपछि कान्ति लोकपथ र त्रिभुवन राजपथ जस्ता वैकल्पिक मार्गको प्रयोग बढ़ेको छ। आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक गाड़ीलाई देशभर यात्रु लिएर जान पाउने गरी रूट पर्मिट समेत खुल्ला गरिएको छ। कांग्रेस महामन्त्री पदको मतगणना चलिरहँदा प्रदीप पौडेलले फराकिलो अग्रता कायमै राख्नु भएको छ। पछिल्लो मत परिणाम अनुसार पौडेलले 1370 मत प्राप्त गर्नुभएको छ। यस्तै महामन्त्री पदकै प्रतिस्पर्धामा रहनुभएका उदय शमशेर राणाले अमर सिंह पुनलाई पछि पार्नु भएको छ। पछिल्लो परिणाम अनुसार राणाले 783 मत प्राप्त गर्दा पुनले 687 मत पाउनु भएको छ। यस्तै अर्का प्रतिस्पर्धी सुनिल शर्माले 539 मत पाउनु भएको छ। महामन्त्री पदमा गुरूराज घिमिरे, शंकर तिवारी र डाक्टर सन्तोष उपाध्याय पनि प्रतिस्पर्धामा हुनुहुन्छ। महिला महामन्त्रीमा डाक्टर डिला संग्रौला पन्त 965, महालक्ष्मी उपाध्याय डिना 952, रीता खनाल 251 मत ल्याउनु भएको छ। यस्तै उपसभापति खुल्लामा डाक्टर चन्द्रकान्त भण्डारी 1057 मत सहित पहिलो, मधु आचार्य 712 सहित दोस्रोमा हुनुहुन्छ। यस्तै सुरेन्द्र राज पाण्डे 680, गोविन्द भट्टराई 609 मत ल्याउनु भएको छ। उपसभापति समावेशी पदमा विनोद कुमार चौधरी 615 मत सहित पहिलो र जीवन परियार 578 मत सहित दोस्रोमा हुनुहुन्छ। निर्वाचन समितिका अनुसार सहमहामन्त्रीको महिला र खुलातर्फ र आदिवासी जनजाति क्लस्टरतर्फको सहमहामन्त्री पदको मतगणना पनि चलिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
2: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनु भएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नारके सीमित एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
1: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149982 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
1: व्हाट्सएप नम्बर 9854149982 होइन त? अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
1: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सीमित एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सीमित र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। बेनी जोमसम सड़क संचालनमा आएसँगै 173 कन्टेनर गन्तव्यतर्फ गएका छन्। चीनबाट सामान बोकेर आएका कन्टेनर अस्तिदेखि नै पोखरा, काठमाडौँ लगायत ठाउँका लागि हिँडेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी जोमसम अवरूद्ध सड़क खुलेसँगै कोरला नाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका कन्टेनरहरू मुस्ताङ बाहिरिन थालेका हुन्। म्याग्दी र मुस्ताङको सीमाना थासाङचार घाँसामा रहेको प्रहरी चौकीका अनुसार सड़क खुलेको दुई दिनमा मात्रै 391 गाड़ी मुस्ताङबाट बाहिरिएका छन्। आज मात्रै मुस्ताङबाट थप 50 भन्दा बढ़ी बाहिरिएका प्रहरीले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मौसम पूर्वानुमान क्षमता 3 दिनबाट बढ़ाएर 7 दिनसम्म पुर्याउने प्रणाली विकास गरेको बताउनु भएको छ। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले जल तथा मौसम पूर्वानुमान प्रणालीलाई थप प्रभावकारी बनाउनका साथै नदीको जलस्तर नियमित अनुगमन गर्ने प्रविधिलाई दिगो बनाउने काम भइरहेको जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले पछिल्ला बाढ़ी परेका घटनामा टिमुरे, बेत्रावती लगायतका क्षेत्रमा नदीको जलस्तर मापन गर्ने उपकरण बगेकाले जोखिमयुक्त ठाउँमा थप दिगो प्रविधि जडान गर्नुपर्ने बताउनुभयो। नेपालमा पछिल्लो 2 दशकमा बाल विवाहको दर घटे पनि विपन्न परिवारका किशोरी अझै उच्च जोखिममा रहेको युनिसेफको प्रतिवेदनले देखाएको छ। अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा सार्वजनिक प्रतिवेदन अनुसार 18 वर्ष नपुग्दै विवाह भएका महिलाको अनुपात सन् 2004 37% रहेकामा सन् 2024-25 घटेर 28% झरेको छ। यस्तै 15 वर्ष नपुग्दै विवाह हुने दर 10% घटेर 5% आएको छ। प्रतिवेदन अनुसार विभिन्न परिवारका किशोरीको 18 वर्ष अघि विवाह हुने भावना तुलनात्मक रूपमा धनी परिवारका किशोरीको भन्दा 4 गुणा भन्दा धेरै छ। माध्यमिक शिक्षा पूरा गर्ने बालिकामा बाल विवाहको जोखिम कम देखिए पनि गरीबीका कारण धेरै किशोरीले बीचमै विद्यालय छाड्नुपर्ने अवस्था रहेको प्रतिवेदनले देखाएको छ। बाल विवाह अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन, बालिकाको शिक्षामा लगानी, विपन्न परिवारलाई सहयोग र सामाजिक सचेतना बढ़ाउनु पर्ने सरकारवालाहरूले बताएका छन्। राष्ट्रसंघले यस वर्ष बाल विवाह अन्त्य र बालिकाको अधिकार सुनिश्चित गर्न लगानी बढ़ाउनु पर्ने सन्देश समेत दिएको छ। अब विदेशको खबर। भारतमा निर्वाचन आयोग विरूद्ध प्रदर्शन गर्ने तयारीमा रहेका युवा नेतृत्वको ककरोच आन्दोलनका संस्थापक अभिजित दीपके सहित 3 जना नेता आज रिहा भएका छन्। नयाँ दिल्लीमा हिजो आयोजना गर्ने भनिएको वृहत प्रदर्शन रोक्ने उद्देश्यले उनीहरूलाई नियन्त्रणमा लिएको एक दिनपछि रिहा गरिएको हो। ककरोच जनता पार्टी सीजेपीकी मुख्य कानूनी सल्लाहकार रत्न सिंहका अनुसार कार्यकारी मजिस्ट्रेटको अदालतले दीपके सहित 3 जनालाई 1 वर्षसम्म शान्ति भंग नगर्ने शर्तमा रिहा गरेको छ। दीपके र अन्य 2 नेतालाई मुम्बईबाट दिल्ली पुगेपछि विमानबाट ओर्लने क्रममा नियन्त्रणमा लिएको थियो। सीजेपीका अनुसार शनिबार दिल्लीमा प्रस्तावित प्रदर्शन हुनु अघि नै हजारौं प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। देशव्यापी मतदाता नामावली पुनरावलोकनमा अनियमितता भएको आरोप लगाउँदै केही हप्तादेखि भारतमा विरोध चलिरहेको छ। प्रदर्शनकारीहरूले भारतीय निर्वाचन आयोगका प्रमुखको राजीनामा आएका छन्। धरपकड़का बावजूद सीजेपी र विपक्षी नेता राहुल गान्धीले आन्दोलनलाई भने निरन्तरता दिने बताउनु भएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखलामा नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरातमा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनायो। नेपालका रोहित पौडेलले शतक बनाएका छन्। रोहित 127 बलमा 101 रन बनाएर आउट भए। यस्तै गुलशन झाले 34 बलमा 48 रन बनाए। क्यानाडाका अखिल कुमार र सुखजिन्दर सिंहले 3-3 विकेट लिए। नेपालले यो श्रृंखलामा क्यानाडा र ओमानसँग समान 2-2 खेल खेल्नेछ। यो श्रृंखला नेपालका लागि एक दिवसीय मान्यता जोगाउने अन्तिम अवसरको रूपमा रहेको छ। चार भञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। बूढी गण्डकी बाढ़ीमा फँसेका 47 जनाको उद्धार। पहिरोले नदी थुनिएर फुट्दा बाढ़ी आएको प्रारम्भिक अनुमान। वास्तविक कारण पत्ता लगाउन प्राविधिक टोली परिचालन। दशैं शुरू भएसँगै घर फर्किनेको चहल पहल बढ़्यो। नियमित सड़क सञ्चालन नहुँदा यात्रु समस्यामा। धादिङको गलौदीमा अवरूद्ध सड़क खुलाउने प्रयास चल्दै। कांग्रेस महामन्त्री पदमा प्रदीप पौडेलको फराकिलो अग्रता कायमै। अमर सिंहलाई पछि पार्दै उदय शमशेर 783 मत सहित दोस्रो। भारतमा ककरोच आन्दोलनका संस्थापक सहित तीन नेता रिहा। आन्दोलनलाई निरन्तरता दिने सीजेपी र विपक्षी नेता गान्धीको भनाई। र आईसीसी क्रिकेट लीग टूमा नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दियो।

0: Patagonia.
1: Extreme energy drink.
2: के छ साथी खबर निकै खुसी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
3: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
2: वाह साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
3: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुक ढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई
5: शर्माजीको परिवार सबैले डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ
4: रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
6: महाचार महापहार
7: Xiaomi वा Redmi को फोन किन्दा
6: उपहार नै उपहार
7: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गतेसम्म मात्र आफै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
6: Xiaomi किन्दा उपहार एभ्रीडे
8: दसैँ आयो खुसी ल्यायो हायरको खुसीको पल योजना
9: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
8: सिंगल डोर फ्रिजमा ड्राई आइरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर सर्ट सर्ट उपहार
9: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
8: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायरसँग खुसीको पल सजाउ हरेक घर हायर मोर क्रिएसन मोर पोसिबिलिटी
10: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज

0: Extreme energy drink.
1: प्रत्येक वेस्पा वा अप्रिलिया को खरीद मा स्क्रैच मार्फत रु 1,00,000 सम्म को क्यास र ऑनर को X5 प्लेन स्मार्ट वॉच पक्का उपहार नागरिकता को भर मा फाइनेंस र एक्सचेंज सहित को 0% सर्विस चार्ज आजे आउनुहोस् श्रीनाथ सप्लायर्स मा लोकेशन जुमला रोड स्वा होटल को छेउमा सुर्खेत सम्पर्क 9801328807 9801328807 दशैंको दक्षिणा तपाईको नजिकैको शोरूम मा
2: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ।

0: Extreme energy drink.
1: के तपाईं गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 स्क्रच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोलादै, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेज, रेडियम फिलेज, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
5: रेडियो भेरी एफएम

0: extreme energy drink.
1: विगत 30 वर्षदेखि विराटनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
4: रेडियो भेरी एफएम।

0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
1: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरीचोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरीचोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरीचोक सुर्खेत।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टरदेखि पश्चिम पट्टि। मोबाइल नम्बर 9848044631।

आफ्नो कार्ड, कार्ड नम्बर, कार्ड एक्सपायरी डेट र सीभीभी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा बैंकमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो बैंक स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, बैंकले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटीपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।

0: तराई जोड्छौं सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्ममा मुख्य खबरमा बुढी गंगीमा आएको बाढ़ीले 35 घरका साथै जलविद्युत आयोजनाको क्याम्प र 6 पुल बगायो। तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह, उद्धार जारी। बड़ा दशैं आजबाट औपचारिक रूपमा शुरू, बड़ा दशैंको पहिलो दिन आज घटस्थापना। र विश्व लीग 2 अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले क्यानेडालाई 236 रनको लक्ष्य दियो। क्यानेडा अहिले जवाफी ब्याटिङ गर्दै। गोर्खाको बुढी गण्डकीबाट प्रभावित क्षेत्रमा खोज र उद्धारका लागि 287 सुरक्षाकर्मी तथा सेनाका 4 हेलिकप्टर परिचालन गरिएको जनाइएको छ। राष्ट्रिय जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले अहिलेसम्म 47 जनाको उद्धार गरिएको जनाएको छ। बाढ़ीले झोलुङ्गे पुल, घर, जलविद्युत आयोजना र गोर्खा धादिङ जोड्ने पक्की पुलमा क्षति गरेको छ। बुढी गण्डकी नदीमा आएको भीषण बाढ़ीले पैयू र बगर गाउँका 35 घरका साथै जलविद्युत आयोजनाको क्याम्प र 6 पुल बगाएको जनाइएको छ। अहिलेसम्म 47 जनाको उद्धार गरिएको र खोजी जारी रहेको स्थानीय प्रशासनले जनाएको छ। सल्लेरी बजार क्षेत्र र नदी आसपासमा आएको लेदुसहितको बाढ़ीले बजार क्षेत्र तथा आयोजनासँग सम्बन्धित संरचना बगाएको हो। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बाढ़ीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी नै रहेको बताउनु भएको छ। गोर्खाका प्रमुख जिल्ला अधिकारी मिश्रले बाढ़ीको वास्तविक क्षति, बाढ़ीको कारण र प्रभावित क्षेत्रको अवस्था बारे एकिन विवरण आउन बाँकी नै रहेको बताउनु भएको छ। यस वर्षको बड़ा दशैं आजदेखि औपचारिक रूपमा शुरू भएको छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 दिन धूमधामका साथ मनाइने बड़ा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो, कलश र गणेशको स्थापना सहित घटस्थापना राख्ने गरिन्छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वानमा पूजा शुरू हुने गर्दछ। आज घटस्थापनाको सायद बिहान 11:47 तोकिए पनि अनुकूल समयमा घटस्थापना गर्न सकिने पञ्चाङ्ग गणायक समितिले जनाएको छ। आज दिनभर चित्रा नक्षत्र परेकाले मध्याह कालमा घटस्थापनाको लागि सायद दिएको समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले बताउनु भएको छ। सूर्यकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने मान्यता अनुसार आज नै समितिले घटस्थापनाका लागि भनेर समय तोकेको उहाँको भनाइ छ। चित्रा नक्षत्र भएकाले आज जमरा राख्दा पुत्र हानि र धननाश हुने विभिन्न ज्योतिषीहरूको भनाई आइरहेकाले कतिपयले भोलि घटस्थापना गर्ने तयारी गरेका छन्। समितिले भने यो शास्त्र सम्मत नहुने तर्क गरेको छ। आज बिहान नृत्य कर्ममा समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटोलाई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक त्यसमाथि एव अर्थात जौ रोप्ने गरिन्छ र यसलाई जमरा राख्ने भन्ने गरिएको छ। आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीले आउँदो कार्तिक 4 गते विजया दशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीकासँगै समृद्धिको रूपमा प्रतीकका रूपमा जमरा र फूल प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ। आईसीसी क्रिकेट विश्व लीग 2 अन्तिम श्रृंखला अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले क्यानेडालाई 236 रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले रोहित कुमार पौडेलको शतकीय पारीसँगै 50 ओभरमा सबै विकेट गुमाउँदै 35 रन बनाएको हो। रोहितले 127 बलमा 101 रन बनाउँदै आफ्नो करियरको तेस्रो शतक पनि पूरा गर्नुभएको छ। गुलशन झाले 34 बलमा 48 रनको आक्रमक पारी खेल्नुभयो भने बसीर अहमदले 57 बलमा 30 रन, अर्जुन कुमारले 54 बलमा 23 रन बनाउनुभयो। ओमानका अखिल कुमारले 4 तथा सुखजिन्दर सिंहले 3 विकेट लिनुभयो। अहिले क्यानेडाले जवाफी ब्याटिङ गरिरहेको छ र 9 ओभर सकिँदा क्यानेडाले 1 विकेट गुमाएर 35 रन जोडेको छ। आरोन जोन्सन 18 रन र स्मिथ गोयल 12 रन बनाएर क्रिजमा रहनु भएको छ। हस् त दिउँसो चार बजेको भेरी हाइलाइट सकियो, अहिले पाँच बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: दसैँ आयो, खुशी ल्यायो, हायरको खुशीको पल योजना।
2: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
1: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर। सर्ट सर्ट उपहार।
2: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
1: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुशीको पल सजाऊ हरेक घर। Higher, more creation, more possibilities.

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुवात गरौँ। स्क्रच कुपन मार्फत 1 लाख सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्रच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Insomnia
1: Extreme Energy Drink.
2: प्रत्येक वेस्पा वा अप्रिलिया को खरीद मा स्क्रैच मार्फत रु 1,00,000 सम्म को क्यास र ऑनर को XY प्लेन स्मार्ट वॉच पक्का उपहार नागरिकता को भर मा फाइनेंस र एक्सचेंज सहित को 0% सर्विस चार्ज आजे आउनुहोस् श्रीनाथ सप्लायर्स मा लोकेशन जुमला रोड स्वा होटल को छेउमा सुर्खेत सम्पर्क 9801328807 9801328807 दशैंको दक्षिणा तपाईको नजिकैको शोरूम मा
3: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
4: तै त यहाँ काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
5: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथ्रोको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइस बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
7: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 9784036175 र 9884039576
8: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
9: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
6: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 9745533975 र 9145484031
9: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: Mania.
1: Extreme energy drink.
2: त्यसो साथी खबर निकै खुसी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
3: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
2: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
3: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुक ढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रहेछ शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
5: महाचार महापहाड
6: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार
7: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 प्ले हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
8: Xiaomi किन्दा उपहार एभ्रीडे
9: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान HERCमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ
10: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस
9: नाक बन्द हुने समस्या
10: नाकबाट रगत बग्ने
9: नाकभित्र मासुको गिर्खा पलाएको
10: घ्राण शक्ति गुम्ने
9: कान सम्बन्धी समस्याहरू कान दुख्ने
10: कानको संक्रमण
9: कान सुन्न गाह्रो हुने
10: कान बज्ने समस्या
9: चक्कर लाग्ने
10: घाँटी सम्बन्धी समस्याहरू ग्ल्यान्ड सुन्निने
9: घाँटी दुख्ने
10: आवाज बन्द हुने
9: निल्न गाह्रो हुने
10: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस् HERC अस्पताल
9: चारवाहिनी रोड नेपालगंज बाँके सम्पर्क नम्बर 081538150 081535151

0: Mania Extreme Energy Drink.
1: नमस्ते काका, चिटिक्को परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Mangaldeep Scent 3-in-1 Perfume Like Fragrance.
1: तपाईहरुको माया विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
2: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
1: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
2: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
1: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083-523-400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
2: साथै सुगर थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
1: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
3: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
4: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
3: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाए कसरी घर खर्च चल्छ त?
4: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
3: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाइ चाहिँ कति हुँदो रहेछ?
4: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाई बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
3: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
5: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
6: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
7: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम कुद्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
7: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाउ।
7: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
7: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Extreme energy drink.
1: Coffee ready.
2: Wow, thank you. You sound like a chisugandit banauchu. Mangaldeep scent, 3-in-1 ka saath.
3: I love the scent.
2: I love it too. Hamile man parcha bhane, bhagwan lai pani man parcha.
3: Mangaldeep scent 3-in-1. Perfume like fragrance.
4: साथी खबर निकै खुसी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
5: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
4: वाह साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
5: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनौ
6: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रिएर
7: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि
8: हामी कहाँ एलजी सामसङ औरा स्काई अर्थ कम्पनीका टीभी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
7: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
8: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858404519 र 9858551715
9: रोगले पनि मरुमा बाँच्नु बनायो क्यारू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
10: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
9: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिनँ क्या
10: त्यति पनि रहे नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
11: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हाखुट्टाको बाथ्रोकको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
12: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
13: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 9784036175 र 9884039576

0: मंगल दीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्राच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्नु 10,000 सम्मको स्क्राच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: Radio Veri FM. Radio Veri FM.
2: Radio Veri FM. 98.6 102.7 MHz.
3: Extreme energy drink. Time check. Aile thik 5 bajeko cha.
4: Extreme energy drink. Taste the difference. Feel the energy.

माल पहाड़ तराई जोड्छौं सबैलाई साँझ पाँच बजेको फेरि हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा बुढी गण्डकीमा आएको बाढ़ीले 35 घरका साथै जलविद्युत आयोजनाको क्याम्प र 6 पुल पनि बगायो। 49 जनाको उद्धार। बड़ा दशैं आजदेखि औपचारिक रूपमा शुरू। बड़ा दशैंको पहिलो दिन आज घटस्थापना मनाइदे। र विश्व लीग दुई अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दियो। क्यानाडाले जवाफी ब्याटिङ गर्दै गोर्खाको बुढी गण्डकी बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार का लागि 387 सुरक्षाकर्मीका साथै सेनाको 4 हेलिकप्टर परिचालन गरिएको छ। नेपाली सेनाका 127 जना, नेपाल प्रहरीका 83 जना र सशस्त्र प्रहरी बलका 177 जना परिचालन गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। अहिलेसम्म 49 जनाको उद्धार गरिएको छ। बाढ़ीले पैयौं र बगर गाउँका 35 घरका साथै जलविद्युत आयोजनाको क्याम्प र 6 पुल समेत बगाएको छ। दोभान, घट्टेखोला, जगत र सल्लेरी गाउँमा ठूलो क्षति भएको चुन्दोबरी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गुरूङले बताउनु भएको छ। यसै गरी बाढ़ीले आरूघाट गाउँपालिकाको सोती र मानबु जोड्ने मोटरेबल पुल सहित 2 पक्की र 4 झुलुङ्गे पुल पनि बगाएको छ। गोर्खाको चुन्दोबरी गाउँपालिका 6 युग्युलुङ खोला थुनिएर अचानक बाढ़ी आएपछि बुढ़ी गण्डकी नदीको बहाव बढ़ेको हो। जिल्ला प्रशासन कार्यालय गोर्खाले नदी किनारका वासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। गोर्खा जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बाढ़ीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी नै रहेको बताउनु भएको छ। बिहान 4:30 ठूलो आवाजसहित बाढ़ी आएपछि लोकपा स्थित नदी आसपासका वासिन्दा ज्यान जोगाउन बाघाभाग गरेका थिए। यस वर्षको बड़ा दशैं आजबाट औपचारिक रूपमा शुरू भएको छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 धूमधामका साथ मनाइने बड़ा दशैंको पहिलो दिन घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना गरी घटस्थापना गर्ने गरिन्छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुने गर्दछ। आज चित्रा नक्षत्र भएकाले जमरा राख्दा पुत्र हानि र धन नाश हुने भनी केही ज्योतिषीहरूले भने पनि यो शास्त्र सम्मत नभएको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ। यही दुधारका बीच केहीले आज जमरा राखेका छन् भने केहीले भोलि राख्ने तयारी गरेका छन्। नदी वा चोखो स्थलबाट बालुवा वा माटोलाई गाईको गोबरले लिपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि एव अर्थात जौं रोप्ने गरिन्छ। यसलाई जमरा राख्ने भन्ने गरिन्छ। यस विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई विजयादशमीका दिन आउँदो कार्तिक 4 विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका सँगै समृद्धिको प्रतीक जमरा र फूल प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ। आईसीसी क्रिकेट विश्व लीग 2 अन्तिम श्रृंखला अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरात क्रिकेट स्टेडियममा नेपालले टस हारेर पहिलो ब्याटिङको निम्ति पाएको थियो। नेपालले रोहित कुमार पौडेलको शतकीय पारीसँगै निर्धारित 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको हो। रोहित 127 बलमा 101 रनको शानदार पारी खेल्दा गुलशन झाले 34 बलमा 48 र बशीर अहमदले 57 बलमा 30 तथा अर्जुन कुमारले 54 बलमा 23 रन बनाउनु भएको छ। ओमानका अखिल कुमारले 4 तथा सुखजिन्दर सिंह र जाहिर शेरजादले 2 विकेट लिनुभयो भने सुखजिन्दर सिंहले 3 विकेट लिनुभयो। अहिले क्यानाडाले जवाफी ब्याटिङ गरिरहेको छ। क्यानाडाले 24 ओभर जस सकिँदा 4 विकेट गुमाएर 96 रन बनाएको छ। नेपालका लागि सन्दीप लामिछानेले 3 विकेट लिनुभएको छ। यसै गरी करण केसीले 1 विकेट लिनुभएको छ। नेपालका साथै क्यानाडाका लागि पनि यो खेल निकै महत्वपूर्ण रहेको छ।
एक दिवसीय मान्यता जोगाउन नेपाललाई खेल जित्नुपर्ने दबाव रहेको छ। जारी श्रृंखलाका चार मध्ये नेपालले तीन खेल जितेमा एक दिवसीय मान्यता जोगाउनेछ। यस्तै क्यानाडाको अवस्था पनि त्यस्तै रहेको छ। अहिलेसम्म अंक तालिकामा 25 अंक सहित क्यानाडा छैटौं र 24 अंक सहित नेपाल सातौं स्थानमा रहेका छन्। शीर्ष चारमा रहँदै सोझै विश्वकपको छनौट खेलमा सहभागिता जनाउने अवसर गुमाएका दुवै टोलीका लागि अहिले शीर्ष छ भित्र रहेर एक दिवसीय मान्यता जोगाउन चुनौती बनेको छ। हवस् त हरिलाई साँझ 5 बजेको फेरि हाइलाइट सकियो। अहिले साँझ 6:30 बजेको फेरि खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरि सुन्दै गर्नुहोला। नमस्ते।

0: me a extreme energy drink.
1: पुस्तिको खबर
2: अब हजुरहरुकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरुद्वारा संचालित काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरुको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरुबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाई वा तपाईका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1199।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्राच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्नु 10,000 स्क्राच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा का साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ। त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अण्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल त्यसो भए आज त्यही जाउँ, आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत, प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: Coffee ready.
3: Wow, thank you. You sound like a

0: perfume-like fragrance.
1: आईपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने फर्म पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
2: खबर निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
3: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
2: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
3: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
6: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
5: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
6: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
5: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाइ चाहिँ कति हुँदो रहेछ?
6: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
5: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने। कहाँ बुझ्नुपर्छ बहिनी यसको लागि?
6: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
7: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
8: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।

0: Media.
1: Extreme energy drink.
2: खुशीको खबर
3: अब हजुरहरुकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरुद्वारा संचालित काक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरुको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरुबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरु डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थायराइड सम्बन्धी रोगका विशेषज्ञ,
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड़नी तथा नशा रोग विशेषज्ञ, हाड जोड़नी, मांसपेशी तथा नशा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
2: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
4: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज।

0: Extreme energy drink.
1: विगत 30 वर्षदेखि विराटनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मंसिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
3: शाओमी किन्दा उपहार एभ्री डे बम्परमा थाइल्यान्ड हलिडे।
4: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
5: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-148 र 520-702।
6: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
7: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।

0: के तपाईलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
1: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
2: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र लोड सेडिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नु पर्दछ।
0: जनचेतना अभियानको लागि मानिकेज ऊर्जा सुर्खेत, फोन 0385-22-360।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 0385-21-250, 0385-23-755, मोबाइल नम्बर 98-4-80-50-227।

0: you.
1: Extreme energy drink.
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
6: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
7: बुढी गण्डकी नदीको बाढीमा 5 जना सम्पर्कविहीन, 49 जनाको उद्धार, पुल र जलविद्युत आयोजनामा ठूलो क्षति, पहिरोले नदी थुनिएर बाढी आएको प्रारम्भिक अनुमान, जोखिम कायमै
8: उदाहरण अझै पनि यकिन भइसकेका छैन, त्यसै भएर हामीले आज बेलुकीसम्मलाई चाहिँ सतर्कता बनाएका छौ।
9: घटस्थापना सँगै आजदेखि बडा दशैं शुरू, घर घरमा जमरा राखियो, घर फर्कनेहरूको चहल पहल बढ़्यो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा।
7: नेपाली कांग्रेसको उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको अग्रता कायमै, महिलातर्फ डाक्टर डिला संग्रौलाको अग्रता।
9: जापानमा 37 वर्षमा अमेरिकी सेना सम्बन्ध व्यक्ति विरूद्ध झण्डै 5,000 आपराधिक घटना दर्ता, अमेरिकी सैन्य अड्डाको उपस्थितिका कारण स्थानीय समुदायले ठूलो भार वहन गर्नु परेको प्रतिवेदनको भनाई।
7: र आईसीसीले क्रिकेट लीग 2 मा क्यानाडाले दिएको 235 रनको लक्ष्य पछ्याउँदै।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333-493-555।
9: नेपाल दर्पणमा अब खबरको सिलसिला। गोर्खाको बुढी गण्डकी नदीमा आज बिहान आएको आकस्मिक बाढ़ीले घर, पुल तथा जलविद्युत आयोजनाका संरचनाहरूमा ठूलो क्षति पुर्याएको छ। अहिलेसम्म 49 जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5 जना सम्पर्कविहीन रहेको र अहिलेसम्म मानवीय क्षतिको पुष्टि भने नभएको प्राधिकरणको भनाई छ। गोर्खाको चुमनुमरी गाउँपालिका 6 लोकपा र चुमलिङ बीच पहिरो खसेर नदी थुनिएपछि 81 लेतो र गेग्रान सहितको बाढ़ी आएको बाढ़ी पूर्वानुमान महाशाखाको प्रारम्भिक अनुमान छ। बाढ़ीले 341 मेगावाटको बुढ़ी गण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण बगाएको छ भने 2 टेलिफोन टावर र 50 बिजुलीका पोलमा क्षति पुगेको छ। यस्तै बाढ़ीले गोर्खा र धादिङ जोड्ने पक्की पुलको गोर्खातर्फको एक भाग बगाएको छ। आरूघाट गाउँपालिका दुई र तीन जोड्ने सोतीमा रहेको फलामे पुल पनि बगेको छ। नेकचेरदेखि सिरदिवास जोड्ने झलुङ्गे पुल तथा धार्चेको माछेखोलाबाट करैजा जोड्ने पुलमा क्षति पुगेको छ। बाढ़ीले सल्लेरीमा निर्माणाधीन साहस ऊर्जा आयोजनाको पावर हाउस र आसपासका घरमा समेत क्षति पुगेको छ। धार्चेको माछेखोलाको तल्लो बस्तीमा बाढ़ी पसेको छ भने सल्लेरीका केही घर जोखिममा परेका छन्। सरकारले खोज तथा उद्धारलाई तीव्रता दिएको जनाएको छ। सेनाका चारवटा हेलिकप्टर परिचालन गरी जोखिममा परेका नागरिकको हय उद्धारको काम भइरहेको छ। उद्धारमा 437 जना सुरक्षाकर्मी परिचालन भइरहेको सेनाले जनाएको छ। यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले बूढ़ी गण्डकी नदीको तटीय तथा तल्लो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। गोर्खा धादिङ तनहुँ चितौन तथा नौलपरासीका जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई एसएमएस मार्फत पूर्व सूचना पठाएको छ। क्षतिको वास्तविक अवस्था बुझ्न र सड़क र पुलको विकल्प खोज्न विपद व्यवस्थापन प्राधिकरण र सड़क विभागका प्राविधिक टोली ड्रोन सहित प्रभावित क्षेत्रमा परिचालन भएका छन्। बूढ़ी गण्डकी बाढ़ीले गोर्खाको मनास्लो संरक्षण क्षेत्र हिँडेका पर्यटक गन्तव्यमा पुग्न नसकी बीचैमा रोकिएका छन्। मनास्लो संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत भुवनराज ओझाका अनुसार सबै पर्यटक सुरक्षित ठाउँमा रहेको र उद्धारका लागि पहल भइरहेको छ। मनास्लो संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने चुमनुम्री गाउँपालिका तीन जगतमा 100 भन्दा बढ़ी विदेशी पर्यटक रोकिएको उहाँले बताउनु भएको छ।
7: बाढ़ी आउनु अघि बूढ़ी गण्डकी नदीमा पानीको बहाव घटेको थियो। त्यसैले पहिरोका कारण नदी थुनिएर बनेको ताल फुट्दा बाढ़ी आएको अनुमान छ। तर बाढ़ी ठूलो भएकाले अरू कारणहरू बारेमा पनि चर्चा भइरहेका छन्। बाढ़ीको कारणबारे साथी महेश गेवालीले जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीलाई सोध्नु भएको छ।
8: कारण अझै पनि यकिन भइसकेका छैन। आजको भूगर्भ तस्विर आइसकेका छैन, हिजो बेलुकीको मात्रै तस्विर आएको छ। त्यसको आधारमा चाहिँ एउटा ठूलो पहिरो खसेको देखिन्छ होइन। त्यो पहिरोले त्यहाँको खोला थुनिन गएको हुनुपर्छ र त्यो फुटेको हुनुपर्छ भन्ने हाम्रो प्रारम्भिक निष्कर्ष चाहिँ हो। अब त्यो बाहेक पनि अरू यो गत राति कहीँ कतै पहिरो थपिएको अथवा चाहिँ पहिरोहरू खसेको अथवा इन्टालहरू फुटेको अब कारणहरू त अनेक आशंका गर्न सकिन्छ। तर पनि प्रारम्भिक रूपमा चाहिँ हाम्रो अहिलेसम्मको निष्कर्ष चाहिँ पहिरोले नदी थुनिन गएको र फुटेको नै भन्ने छ।
0: हजुर, त्यसको गतिको केही तथ्याङ्क अथवा केही कुराहरू आयो त सर बाहिर?
8: यसको गतिको तथ्याङ्क चाहिँ हामीले अब निकाल्दैछौँ करिब करिब होइन। हामीले माथिको गतिको बारेमा चाहिँ पूरा जानकारी दिनला माथि केन्द्रहरू नरहेको कारणले अलिक कठिन छ। तर पनि यो करिब करिब 4 घण्टामा आरूघाट आइपुगेको छ। मतलब यो गति चाहिँ अब रसुवा भुटेखुसीको तुलनामा ज्यादै न्यून गति हो होइन। यो त्यस्तो उच्च गतिका साथ आएको चाहिँ देखिँदैन, तर अरू सामान्य बाढी भन्दा यसको गति चाहिँ बढी नै छ।
0: हजुर, धेरै नागरिकहरूले चाहिँ भुटेखुसीको झल्को आयो भन्ने कुरा गरिरहनु भएको छ। त्यो भुटेखुसीको र यो आजको बूढी गण्डकीको बाढीको फरक चाहिँ के छ?
8: फरक मुख्य त एउटा गतिमै फरक छ, अर्को यसको गहिराईमा पनि फरक छ। यो अलिकति तुलनात्मक रूपमा सानो छ र गति पनि केही कम छ। अब माथिल्लो क्षेत्रमा हामीले हेर्दै गर्दाखेरि अब आरूघाट बजारमा गहिराई हामीले करिब 8 मिटर गहिराई बढेको जलसतह बढेको पायौं। अब पहिलाको हेर्नुभयो भने बेत्रावतीमै पनि झन्नै 18 मिटर जति अग्लो बाढी चाहिँ आएको थियो। त्यस हिसाबले झल्को त अब जसुवा भुटेको सिको जस्तै किसिमको त हुने भयो, तर स्केलमा हेर्दाखेरि केही सानो छ। क्षति कम हुनुको कारण मुख्य त जलस्रोत आयोजनाहरू बूढी गण्डकीमा निर्माणाधीन मात्रै थिए, निर्माण भइसकेको अवस्था थिएन। र यसमा एउटा फरक के भने यसले पहिला यसले सानो बाढी आयो, त्यसले गर्दा केही सतर्कता हुनको लागि समय पनि प्राप्त भयो र त्यस पछाडि करिब 1 घण्टा पछाडि बल्ल ठूलो बाढी आएको छ। जहाँ ताल बन्यो त्यो फुट्ने क्रममा 2-3 चोटि गरेर फुलेको हुनुपर्छ पहिरोले थुनिएर बनेको हो भन्ने जस्तो तर्सर्ती हेर्दा देखिन्छ। भलै यकिन कारणमा हामी पुगिसकेका त छैनौं। जोखिमको दृष्टिकोणले गोर्खाको माथिल्लो क्षेत्र जनघनत्वको हिसाबले तुलनात्मक रूपमा अलिक कम भएको कारणले गर्दाखेरि र बस्तीहरू पनि तुलनात्मक रूपमा धेरै जसो बस्तीहरू अलिक सुरक्षित स्थानमा भएका कारणले अलिक कम क्षति भन्न त मिल्यो। करिब 200+ घर बगाएको भन्ने प्रारम्भिक आँकडा त छ, तर पनि नागरिकले चाहिँ समयमै सूचना माथिबाट प्राप्त गरेको, हामीले पनि समयमै सम्प्रेषण गरेको र समयमै सुरक्षित स्थानमा गएको कारणले अहिलेसम्म मानवीय क्षतिको जानकारी चाहिँ छैन।
0: पहिरोबाट जुन ताल बन्यो त्यो फुटेर चाहिँ आयो भन्ने कुरा गर्दाखेरि त्यो ताल पूर्ण रूपमा खुलिसकेको छ कि अथवा फेरि बाढी आउने सम्भावना त्यस्तै केही छ?
8: त्यो निष्कर्षमा पुग्न सकिएको छैन। त्यसै त्यसै भएर हामीले आज बेलुकीसम्मलाई चाहिँ सतर्कता बनाएका छौँ। नेपाली सेनाको हेलिकप्टर पनि त्यसतर्फ जान कोसिस गरिरहेको बुझिन्छ। अब स्थलगत रूपमा त्यहाँ गएर हेर्न सकियो भने पनि त्यसको बारेमा जानकारी
0: हुन्छ। तारन्तार बाढी आइरहेको छ नेपालमा, यसले चाहिँ के संकेत गर्छ?
8: हिमालय क्षेत्र पहाड़ी क्षेत्रमा असामान्य किसिमका बाढ़ीका घटनाहरू बढ्दै जाने नै देखिन्छ। यसका पछाडि दुई तिनवटा कारणहरू छन्। पहिलो चाहिँ मौसम जलवायुमा गरिरहेको परिवर्तन, हिमालय क्षेत्रमा बढ्दो तापक्रमले पारिरहेको परिवर्तन होइन, हिम क्षेत्र अस्थिर भइराख्ने, अब यो पहिरोले नदी थुनिने त हामीले विगतमा पनि देख्दै आएकै हौ, जुरे पहिरो अथवा अन्य पहिरोहरूको कुरा गर्दाखेरि पनि। अब यो वृत्तान्त पहिरो मात्रै हो अथवा यसमा हिम पहिरो समेत मिश्रित छ, त्यसका आधारमा यसमा जलवायु परिवर्तन कारक हो होइन भन्ने निष्कर्षमा निस्कन सकिन्छ। यस किसिमको घटनाहरू बढ्दै गएको कारणले हामीले थप तयारी गर्नुपर्ने, पूर्व तयारी गर्नुपर्ने खाँचो चाहिँ देखिएको छ।
9: उहाँ हुनुहुन्थ्यो बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुली। राजसभा सभापति रवि लामिछानेले बुढ़ी गण्डकीमा आएको बाढ़ीबाट प्रभावितको उद्धारमा सरकारसँग समन्वय गर्न निर्देशन दिनुभएको छ। लामिछानेले चोम नुमरी क्षेत्रमा व्यापक क्षति पुगेको र नेक्चेत फिल्म पुल बगेको खबरले मर्माहित भएको उल्लेख गर्नुभएको छ। बुढ़ी गण्डकीदेखि त्रिशुली किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाउन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न उहाँले अपील गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत लामिछानेले बाढ़ीका कारण भएको क्षतिले मर्माहित बनाएको बताउँदै यस्तो निर्देशन दिनुभएको हो।
7: यसैबीच नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले गोर्खाको बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीका कारण उत्पन्न घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँले आज सामाजिक सञ्जाल मार्फत बुढ़ी गण्डकी नदी आएको बाढ़ीले गोर्खाको चुमनुबड़ी क्षेत्रमा ठूलो क्षति पुर्याउनका साथै पुल समेत बगाएको घटनाप्रति दुःख व्यक्त गर्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्नुभएको हो। यसै गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता तथा कार्यकर्तालाई बुढ़ी गण्डकी बाढ़ी प्रभावितको उद्धार र राहतमा तत्काल खट्न निर्देशन दिनुभएको छ। यसै गरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बुढ़ी गण्डकी बाढ़ी प्रभावितको उद्धार राहत र सुरक्षामा जुट्न आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमा प्रचण्डले बुढ़ी गण्डकी बाढ़ी प्रभावितको उद्धार राहत र सुरक्षामा जुट्न आग्रह गर्नुभएको हो।
9: त्रिशुली नदीले कटान गरेर भाँसिँदा अवरूद्ध पृथ्वी राजमार्ग दुईतर्फी संचालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका पाँच गलौदीमा सड़क खण्ड मरमत गरेपछि आज दिउँसोदेखि गाड़ी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सड़क भाँसिएपछि अस्ति बेलुकीदेखि अवरूद्ध बनेको राजमार्ग खुलाउन सड़क विभाग तथा नागढुङ्गा नौबिसे मुगलिन सड़क आयोजनाको टोली लागेको थियो। राजमार्ग पूर्ण रूपमा अवरूद्ध हुँदा काठमाडौँ उपत्यकाबाट बाहिरिने र काठमाडौँ भित्रने गाड़ी प्रभावित भएका थिए। विशेष गरी दशैंका लागि घर जाने यात्रुको चाप बढ़िरहेका बेला सड़क अवरूद्ध भएपछि यात्रु तथा यातायात व्यवसायी नै समस्यामा परेका थिए। गाड़ी खुलेसँगै रोकिएका यात्रुहरू गन्तव्यतर्फ लागेका छन्।
7: यसैबीच त्रिशुली नदीमा आएको बाढ़ीले पुल बगाएपछि सड़क सम्पर्क विहीन बनेको रसुवा जिल्ला पुनः सड़क सञ्जाल मार्फत जोड़िएको छ। नेपाली सेनाले नुवाकोटको बेत्रावतीमा रहेको फलाखु खोलामा बेली ब्रिज निर्माण गरी सञ्चालनमा ल्याएसँगै रसुवा र नुवाकोट बीच यातायात सम्पर्क स्थापित भएको हो। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले बेत्रावतीमा रहेको विदुर नगरपालिका 10 र उत्तर गया गाउँ पालिका 5 जोड्ने दुईवटा पक्की पुल बगाएपछि रसुवा र नुवाकोट बीचको सड़क सम्पर्क टुटेको थियो।
9: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: एनबीएल सर्वसुलभ आवास कर्जा
13: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
11: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
13: विशेषताहरू, ₹3 करोड सम्मको कर्जा सुविधा,
11: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
13: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
11: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
13: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
14: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
15: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
16: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
15: फोन नम्बर 082-562-6601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बूढी गण्डकी नदीको बाढ़ीमा पाँचजना सम्पर्कविहीन 49 जनाको उद्धार पुल र जलविद्युत आयोजनामा ठूलो क्षति पहिरोले नदी थुनिएर बाढ़ी आएको प्रारम्भिक अनुमान जोखिम कायमै त्रिशुली नदीले कटान गरेर भाँसिदा अवरूद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा लगायतका खबर प्रस्तुत गर्यौं।
17: नेपाल दर्पणमा अब बाँकी खबर। नेपालीहरूको प्रमुख चाड़ बड़ा दशैं आजदेखि विधिवत रूपमा शुरू भएको छ। आज बिहान 11 बजेर 47 मिनटको शुभ साइतमा घट स्थापना गरी घरका दशैं घर तथा पूजा कोठामा जमरा राखिएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष चित्रा नक्षत्र र वैधृति योग परेकाले आवश्यक स्वस्ति शान्ति गरी आजै घट स्थापना तथा जमरा राख्न आग्रह गरेको थियो। स्थापना भोलि सोमबार गर्ने भन्ने चर्चा सामाजिक सञ्जालमा चलेपछि समितिले आजै जमरा राख्नुपर्ने स्पष्ट पारेको थियो। जमरालाई समृद्धि शुभता र उर्वरताको प्रतीकका रूपमा लिने धार्मिक विश्वास छ। नवरात्रका 9 दिनसम्म महाकाली महालक्ष्मी महासरस्वतीका विभिन्न स्वरूपको पूजा आराधना गरिन्छ। नवरात्रको पहिलो दिन आज शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ। धार्मिक कथन अनुसार देवी दुर्गाले चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्त बीज लगायत आसुरी शक्तिको विनाश गर्न विभिन्न रूप धारण गर्नुभएको थियो। यसैबीच नवरात्रको पहिलो दिन काठमाण्डौको हनुमान ढोकामा रहेको दशैं घरमा पनि विधिपूर्वक घट स्थापना गरी जमरा राखिएको छ। आज घट स्थापनाका दिन राखिएको जमरा विजया दशमीमा टीकासँगै प्रसादका रूपमा शिरमा लगाइनेछ। घट स्थापनासँगै दशैं मनाउन घर फर्किनेको चहल पहल पनि बढ़न थालेको छ। रोजगारी अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाट टाढा रहेका मानिसहरू दशैं मनाउन आफ्नो जन्मथलो फर्किने गर्छन्।
9: यसबीच दशैं मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो गाउँघर फर्कने यात्रुको चहल पहल बढेसँगै बस पार्कमा टिकट काट्ने, सामान बोकेर गन्तव्यतर्फ लाग्ने र परिवारसँग दशैं मनाउन घर फर्कने यात्रुको गतिविधि बढ़ेको छ। आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक गाड़ीलाई देशभर यात्रु लिएर जान पाउने गरी रोड पर्मिट खुला भएको छ। यस वर्ष दशैं मनाउन सड़क मार्गबाट झण्डै 10 लाख भन्दा बढ़ी यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान छ। हवाई मार्गबाट समेत झण्डै 30-35 हजार यात्रु बाहिरिने अनुमान छ। यात्रुको चापलाई ध्यानमा राख्दै यातायात व्यवसायी, ट्राफिक प्रहरी र सम्बन्धित निकायले व्यवस्थापनको तयारी गरेका छन्। काठमाडौँ उपत्यकाका नयाँ बस पार्क, कलंकी, बल्खु, कोटेश्वर, नागढुङ्गा लगायत 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएका छन्। दशैंमा घर फर्कने यात्रुको चाप हुँदा अझै आउँदा दिनमा अझै बढ़ने अपेक्षा गरिएको छ। दशैंका लागि अग्रिम टिकट बुकिङ पनि अस्ति असोज 23 गतेदेखि खुलिसकेको छ।
17: दशैं शुरू भए पनि काठमाण्डौ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति अझै सहज हुन भने सकेको छैन। सरकारले ग्यास अभाव हुन नदिन विभिन्न 6 ठाउँबाट सिलिण्डर साट्ने व्यवस्था गरे पनि ग्यास लिन बिहानैदेखि उपभोक्ता लाइनमा बस्न बाध्य भएका छन्। उपत्यकाका विभिन्न बिक्री केन्द्रबाट आज दिनभर ग्यास वितरण तथा सिलिण्डर साटफेरको व्यवस्था गरिएको छ। तर ग्यास लिन आउने उपभोक्ताको चापका कारण वितरण केन्द्रहरूमा लाइन लागेको छ। चाडपर्वको समयमा ग्यास सहज रूपमा उपलब्ध हुनुपर्ने भए पनि उपभोक्ताले एउटा सिलिण्डर ग्यास लिन समेत लामो समय कोर्नुपर्ने अवस्था देखिएको छ। सरकारले आजदेखि असोज 31 गतेसम्म जुनसुकै कम्पनीको खाली सिलिण्डर दिएर अर्को कम्पनीको भरिएको सिलिण्डर लिन सकिने व्यवस्था गरेको हो। नयाँ व्यवस्था अनुसार फरक ब्राण्डको सिलिण्डर साट्दा अतिरिक्त शुल्क भने तिर्नुपर्ने छैन। उपभोक्ताले भरिएको ग्यासको तोकिएको मूल्य मात्रै बुझाए पुग्नेछ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार काठमाडौँको सिफल चौर, पेप्सिकोला, बालाजु औद्योगिक क्षेत्र, सुकेधारा, कलंकी र ललितपुरको हरिसिद्धेबाट ग्यास वितरण तथा सिलिण्डर सारफेर भइरहेको छ।
9: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चलिरहेको छ। अहिलेसम्म 3,435 मतगणना भएकामा उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले आफ्नो अग्रता फराकिलो बनाउँदै लैजानु भएको छ। कांग्रेस महाधिवेशनमा उपसभापतिमा 2 खुला र 1 समावेशी सहित 3 तथा महामन्त्रीमा पनि 2 खुला र 1 महिला सहित 3 लागि मतगणना भइरहेको हो। उपसभापतिमा खुलातर्फ 2 निर्वाचित हुनेमा चन्द्रकान्त भण्डारी 1,686 मतसहित शीर्ष स्थानमा हुनुहुन्छ। उहाँले दोस्रो स्थानका उम्मेद्वारलाई 596 मतले पछाडि पार्नु भएको छ। दोस्रोमा मधु आचार्य 1,090 मत, तेस्रोमा सुरेन्द्र राज पाण्डेले 955 मत प्राप्त गर्नुभएको छ। यस्तै गोविन्द भट्टराईले 941 मत, धनराज गुरूङले 719 मत, दीपक गिरी 497 मत र प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले 299 मत प्राप्त गर्नुभएको छ। यस्तै उपसभापति समावेशीतर्फ एक पद रहेकामा विनोद कुमार चौधरी र जीवन परियार बीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ। चौधरीले 896 मत प्राप्त गर्दा जीवन परियारले 829 मत, फर्मुल्ला मनसुरले 469 मत, रंजित कर्णले 270 मत र सीता गुरूङले 251 मत प्राप्त गर्नुभएको छ। महामन्त्री खुलातर्फ 2 पद निर्वाचित हुनेमा प्रदीप पौडेल 2,055 मतका साथ ठूलो अन्तरले अगाडि हुनुहुन्छ। दोस्रो स्थानका लागि उदय शमशेर राणा र डाक्टर सुनिल कुमार शर्माबीच प्रतिस्पर्धा भइरहेको छ। उदय शमशेर राणाले 1,159 मत पाउँदा डाक्टर सुनिल कुमार शर्माले 934 मत मात्र प्राप्त गर्नु भएको छ। यस्तै अमरसिंह पुन मगरले 819 मत, गुरूराज घिमिरेले 678 मत, नयनसिंह महरले 428 मत, शंकर तिवारीले 82 मत र डाक्टर सन्तोष उपाध्यायले 49 मत प्राप्त गर्नु भएको छ। महिला महामन्त्रीतर्फ 1 निर्वाचित हुनेमा डाक्टर डिला संग्रौला र महालक्ष्मी उपाध्याय डिनाबीच प्रतिस्पर्धा भइरहेको छ। डाक्टर संग्रौलाले 1,517 मत प्राप्त गर्दा महालक्ष्मी उपाध्यायले 1,398 मत प्राप्त गर्नु भएको छ। रीता खनालले 365 मत प्राप्त गर्नुभएको छ। मतपरिणाम अनुसार जारी मतगणनामा उपसभापति खुलातर्फ भण्डारी र महामन्त्री खुलातर्फ पौडेल बलियो स्थितिमा देखिनु भएको छ। उपसभापति खुलाको दोस्रो स्थान समावेशी उपसभापति तथा महिला महामन्त्री पदमा भने उम्मेद्वारहरू बीच रोचक र प्रतिस्पर्धात्मक अवस्था रहेको छ।
17: सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट ल्याएको छ। अघिल्लो सरकारले गएको असार 1 गते प्रदेशसभामा पेश गरेको विनियोजन विधेयक र अर्थ विधेयक फिर्ता लिँदै
9: परिणाम अनुसार जारी मतगणनामा उपसभापति खुलातर्फ भण्डारी र महामन्त्री खुलातर्फ पौडेल बलियो स्थितिमा देखिनु भएको छ। उपसभापति खुलाको दोस्रो स्थान समावेशी उपसभापति तथा महिला

0: लोकसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री चक्र बहादुर मल्लले आज प्रदेशसभा बैठकमा 37,70,49,67,000 रूपियाँको बजेट प्रस्तुत गर्नुभएको हो। यो अघिल्लो सरकारले प्रस्तुत गरेको आकार अनुसार नै रहेको छ। बजेटको खर्च ब्याउने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट 1,72,00,00,000, नेपाल सरकारबाट राजस्व बाँडफाँड भई प्राप्त हुने अनुमानित रकम 10,24,92,67,000 रूपियाँ रहेको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1,00,000 सम्मको क्यास र अनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार। नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज। आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा, लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत। सम्पर्क 9801328807, 9801328807। दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक अल्सर, गानोबोला, जन्डिस, अर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस्ताल भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 9840044631।
5: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पाँच दशक देखि
1: प्रदान गरिएको हो। विराटनगरमा जन्मिएर काठमाडौँमा हुर्किनु भएकी नृत्य कलाविद जोशीले लेख्नु भएको नेवार समुदायका परम्परागत मुकुण्डो नाच पुस्तकमा काठमाडौँ उपत्यकामा प्रचलित लोपोन्मुख तान्त्रिक तथा परम्परागत देवी देवताको मुकुण्डो नाच र तिनका गुरूहरूको इतिहास समेटिएको छ। ख्वापा प्याख नामले समेत चिनिने यी परम्परागत नाचको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई पुस्तकमा उजागर गरिएको छ। यसैबीच मिथिलाको सांस्कृतिक केन्द्र जनकपुर धाममा ऐतिहासिक राजदेवी मन्दिर, बौद्धी माई मन्दिर, विद्यापति चोकमा रहेको दुर्गा मन्दिर र रामानन्द चोकको दुर्गा मन्दिरलाई विशेष रूपमा सिंगारिएको छ। मन्दिर परिसरमा बिहानैदेखि श्रद्धालुहरू पूजा अर्चना र दर्शनका लागि पुगिरहेका छन्। राजदेवी मन्दिरमा शारदीय नवरात्रको अवसरमा घटस्थापनादेखि महानवमीसम्म विशेष पूजा आजा गर्ने परम्परा छ।
2: नेपालमा पछिल्लो दुई दशकमा बाल विवाहको दर घटे पनि विपन्न परिवारका किशोरी अझै उच्च जोखिममा रहेको युनिसेफको प्रतिवेदनले देखाएको छ। अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा सार्वजनिक प्रतिवेदन अनुसार 18 वर्ष नपुग्दै विवाह भएका मानिस महिलाको अनुपात सन् 2004 37% रहेकामा सन् 2024-25 घटेर 28% झरेको छ। यस्तै 15 वर्ष नपुग्दै विवाह हुने दर 10% घटेर 5% आएको छ। प्रतिवेदन अनुसार विपन्न परिवारका किशोरीको 18 वर्ष अघि विवाह हुने सम्भावना तुलनात्मक रूपमा धनी परिवारका किशोरीहरूको भन्दा 4 गुणा बढ़ी छ। माध्यमिक शिक्षा पूरा गर्ने बालिकामा बाल विवाहको जोखिम कम देखिए पनि गरीबीका कारण धेरै किशोरीले बीचमै विद्यालय छाड्नुपर्ने अवस्था छ। बाल विवाह अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन, बालिकाको शिक्षामा लगानी, विपन्न परिवारलाई सहयोग र सामाजिक सचेतना बढ़ाउनु पर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। संयुक्त राष्ट्रसंघले यस वर्ष बाल विवाह अन्त्य र बालिकाको अधिकार सुनिश्चित गर्न लगानी बढ़ाउनु पर्ने सन्देश समेत दिएको छ।
1: संघीय संसद सचिवालयले आन्तरिक नियन्त्रण कार्यविधि 2083 ल्याएको छ। हालै आएको कार्यविधिमा संसद सचिवालयका कर्मचारीसँग कार्य सम्पादन सम्झौता गर्ने विषय छ। यसरी भएको सम्झौता अनुसार काम भए नभएको भनेर त्रैमासिक रूपमा कार्य सम्पादन मूल्यांकन हुनेछ। कार्यविधिको 4.1 कार्य सम्पादन सम्झौता गर्नुपर्ने विषय छ, जसमा सचिवले कार्य प्रकृति अनुसार कार्य विवरणको अधीनमा रही महाशाखा प्रमुखसँग र महाशाखा प्रमुखले शाखा प्रमुखसँग

0: कार्य सम्पादन सम्झौता गर्नुपर्ने उल्लेख छ।
1: शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र शैक्षिक गुणस्तरका विषयलाई स्पष्ट रूपमा सम्बोधन गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सन ललितपुर जिल्ला कार्य समितिले आज आयोजना गरेको वृहत शैक्षिक बहसमा सहभागी वक्ताहरूले शिक्षा क्षेत्रको सुधारका लागि राज्य र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन्। कार्यक्रममा प्रतिनिधि सभा सदस्य कुसुम महर्जनले सरकार र निजी क्षेत्र एक अर्काका परिपूरक भएकाले शिक्षा क्षेत्रका समस्या समाधान गर्न संवाद र सहकार्य आवश्यक रहेको बताउनुभयो।
0: बेनी जोमसोम सड़क संचालनमा आएसँगै 173 वटा कन्टेनर गन्तव्यतर्फ हिँडेका छन्। चीनबाट सामान बोकेर आएका कन्टेनर अस्तिदेखि नै पोखरा, काठमाडौँ लगायतका ठाउँमा हिँड्न थालेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी जोमसोम अवरूद्ध सड़क खुलेसँगै कोरला नाकाबाट पैठारी गरिएका माल वस्तु बोकेका कन्टेनरहरू मुस्ताङबाट बाहिरिन थालेका छन्। म्याग्दी र मुस्ताङको सिमाना थासाङ चार घासा स्थित प्रहरी चौकीका अनुसार सड़क खुलेको दुई दिनमा 391 वटा विभिन्न गाड़ी मुस्ताङबाट बाहिरिएका छन्।
1: बाढ़ी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको काभ्रे प्लाञ्चो खण्डमा पुनर्निर्मित सड़कबाट गाड़ी चल्न थालेका छन्। दशैंमा यात्रुको चाप बढ़ने भएकाले सड़क मरमत र अवरोध हटाउने तयारीलाई तीव्रता दिएको सड़क डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। 2081 सालको बाढ़ी पहिरोले झण्डै 30 किलोमिटर सड़क क्षतिग्रस्त बनाएको थियो। यसअघि रोशी खोलामा बनाएको अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएकामा पछिल्लो बाढ़ीले डाइभर्सन बगाएपछि पुनर्निर्मित सड़कबाटै आवतजावत शुरू भएको हो।
0: नेपाल दर्पणमा अब विदेशको खबर। जापानमा सन् 1989 सन् 2026 मे महिनासम्म अमेरिकी सेनाका सदस्य, नागरिक, कर्मचारी तथा उनीहरूका परिवारका सदस्य संलग्न 4998 आपराधिक घटना दर्ता भएका छन्। तीमध्ये झण्डै आधा घटना ओकिनावा क्षेत्र मा भएका छन्। राष्ट्रिय प्रहरी निकायको प्रतिवेदन अनुसार यस अवधिमा ओकिनावामा 2447 आपराधिक घटना भएका छन्। यो कुल घटनाको 49% हो। यसै गरी नागावामा 18.3% र टोकियोमा 8.9% घटना दर्ता भएका चीनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। यस अवधिमा हत्या, डकैती, आगजनी र बलात्कार जस्ता गम्भीर अपराधका 266 घटना देशभर दर्ता भएका थिए। तीमध्ये 129 घटना ओकिनावा, 67 घटना कानागावा र 34 घटना टोकियोमा भएका थिए।
1: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरातमा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनायो। नेपालका रोहित पौडेलले शतक बनाएका छन्। रोहित 127 बलमा 101 रनमा बनाएर आउट भए। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो तेस्रो शतक हो। यस्तै गुलशन झाले 34 बलमा 48 रन बनाए। क्यानाडाका अखिल कुमार र सुखजिन्दर सिंहले 3-3 विकेट लिएका छन्। नेपालले दिएको 236 रनको लक्ष्य पछ्याइरहेको क्यानाडाले ताजा अवस्थाको खेलमा 42 ओभर 5 बलको खेल चलिरहँदा 7 विकेट गुमाएर 182 रन बनाएको छ। यो श्रृंखला नेपालका लागि एक दिवसीय मान्यता जोगाउने अन्तिम अवसर हो। नेपालले बाँकी 4 मध्ये कम्तीमा 3 खेल जिते नजित लीग टू तालिकाको शीर्ष 6 भित्र पर्दै एक दिवसीय मान्यता सुरक्षित हुन सक्छ। अहिले नेपाल 32 खेलबाट 24 अङ्क सहित तालिकाको 7 स्थानमा छ। नेपालले लीग टू तालिकाको शीर्ष 4 परेर सिधै विश्वकप छनौट खेल्ने अवसर गुमाएको छ। अब नेपालले प्लेअफ मार्फत विश्वकप छनौट खेल्नुपर्नेछ। नेपालले सन् 2018 जिम्बाब्वेमा भएको विश्वकप छनौटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: बूढी गण्डकी नदीको बाढ़ीमा 5 जना सम्पर्कविहीन, 49 जनाको उद्धार। पुल र जलविद्युत आयोजनामा ठूलो क्षति। पहिरोले नदी थुनिएर बाढ़ी आएको प्रारम्भिक अनुमान। जोखिम कायमै।
1: घर स्थापनासँगै आजदेखि बड़ा दशैं शुरू। घर घरमा जमरा राखियो। घर फर्कनेहरूको चहल पहल बढ़्यो। पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा।
0: नेपाली कांग्रेसको उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको अग्रता कायमै। महिलातर्फ डाक्टर डिला संग्रौलाको अग्रता।
1: जापानमा 37 वर्षमा अमेरिकी सेना सम्बद्ध व्यक्ति विरूद्ध झण्डै 5,000 आपराधिक घटना दर्ता। अमेरिकी सैन्य अड्डाको उपस्थितिका कारण स्थानीय समुदायले ठूलो भार वहन गर्नु परेको प्रतिवेदनको भनाई।
0: र आईसीसी क्रिकेट लीग 2 क्यानाडा नेपालले दिएको 235 रनको लक्ष्य पछ्याउँदै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना हरजन र हृदय रिमाल पनि बिदा हुन्छौं। यात्रा गर्दा सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

0: Mania. Extreme energy drink.
1: साथी खबर निकै खुशी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुशी छ नि
2: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
1: वाह साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
2: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुक ढुक होइन ढुक कहौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
3: दसैँ आयो खुसी ल्यायो हायरको खुसीको पल योजना
4: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
3: सिङ्गल डोर फ्रिजमा ड्राई आइरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर सर्ट उपहार
4: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
3: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायर सँग खुसीको पल सजाऊ हरेक घर Higher, more creation, more possibilities.

0: होंडा सँगै यो दशैंमा आशाको सुरुवात गरौं। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्नु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ट्ज।

0: वडादशी आजदेखि शुरू आसन्न चाडपर्वलाई लक्षित गरेर कर्णालीमा विशेष सुरक्षा योजना तयार 5000 बढी प्रहरी परिचालन बुढी गण्डकी बाढ़ी प्रभावित क्षेत्रमा खोज र उद्धारका लागि 387 सुरक्षाकर्मीका साथै सेनाका 4 हेलिकप्टर पनि परिचालन 49 जनाको उद्धार सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि 37,70,39,00,000 रूपियाँको बजेट ल्यायो अब खर्च गर्ने बाटो खुल्यो र विश्वकप लीग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दियो क्यानाडा जवाफ ब्याटिङ गर्दै हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट टेकराज केसीको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ अब खबर विस्तारमा यस वर्षको बड़ा दशैं आजदेखि शुरू भएको छ असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 दिन धूमधामका साथ दशैं मनाइने बड़ा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित खट स्थापना गरिन्छ पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्ति कि अर्धिष्णार्थी देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ आज चित्र नक्षत्र भएकाले जमरा राख्दा पुत्र हानि र धननाश हुने भनी केही ज्योतिषहरूले भने पनि यो शास्त्र सम्मत नभएको नेपाल पञ्चाङ निर्णायक विकास समितिले जनाएको छ यही दोधारका बीच केहीले आजै जमरा राखेका छन् भने कतिले भोलि राख्ने तयारी गरेका छन् नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यम अर्थात जौ रोप्ने गरिन्छ यसरी विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आउँदो कार्तिक 4 गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीकासँगै समृद्धिको प्रतीकका रूपमा जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैंमा विशेष गरी नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ असोज 31 गते शनिबार फूलपाती कार्तिक 1 गते आइतबार महाअष्टमी पर्व परेको छ यसै दिन राति भने काला रात्री पर्व मनाइन्छ कार्तिक 2 गते सोमबार पनि अष्टमी तिथि नै परेको छ भने कार्तिक 3 गते मंगलबार महानवमी र 4 गते विजयादशमी परेको छ दशैं शुरू भएसँगै बजारमा किनमेल गर्ने र गाउँघर फर्किनेको चहल पहल पनि शुरू भएको छ यसैबीच कर्णाली प्रदेशमा दशैं तिहार लगायतका पर्वलाई लक्षित गरेर आजदेखि विशेष सुरक्षा योजना लागू गरिएको छ कर्णाली प्रदेश प्रहरी प्रमुख जयराज सापकोटाले कर्णालीका 10 जिल्लामा शान्ति सुरक्षा व्यवस्थालाई भरपर्दो विश्वसनीय बनाउन चाडपर्व लक्षित सुरक्षा योजना तयार गरिएको बताउनुभयो डीआईजी सापकोटाले कार्तिक 30 गतेसम्मका लागि योजना लागू गरिने भन्दै प्रदेशभर 5,314 प्रहरी परिचालन गरिएको बताउनुभयो उहाँले सुरक्षा चुनौती र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आम नागरिकको जनजीवनलाई सुरक्षित तथा भयमुक्त बनाउन कुनै कसर बाँकी नराख्ने दावी गर्नुभएको छ सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेश प्रहरी तथा मातहतका प्रहरी कार्यालय समेत गरी 5,314 प्रहरी खटाइने भएको छ यसमा मोबाइल गस्ती मोटरसाइकल गस्ती द्रुत प्रतिकार्य टोली पैदल गस्ती लामो तथा छोटो दूरीका गस्ती गरिनेछ यसैगरी विशेष नियमित तथा आकस्मिक चेकिङ ट्राफिक सहितको संयुक्त चेकिङ र यात्रु तथा नागरिक सहायता कक्ष समेत सञ्चालन हुने उहाँको भनाइ रहेको छ सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 लागि 37,70,39,00,000 रूपियाँको बजेट ल्याएको छ आर्थिक मामिला मन्त्री चक्र मल्लले बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको हो यसअघि असार 1 गते प्रस्तुत बजेट असफल भएपछि चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले परिमार्जित र संशोधन गरेर दोस्रो पटक बजेट प्रस्तुत गरेको हो प्रदेश सरकारले पूँजीगत र चालू खर्च नछुट्याई बजेट सार्वजनिक गरेको छ बजेटको स्रोत आन्तरिक राजस्वतर्फ 1,72,00,000,00,000 नेपाल सरकारबाट राजस्व बाँडफाँड बाट प्राप्त हुने अनुमानित रकम 10,24,91,00,000 रूपियाँ रहेको छ यसैगरी संघीय रोयल्टी बाँडफाँडबाट प्राप्त हुने रकम 7,00,00,000 नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान 9,06,23,00,000 भनी उल्लेख गरिएको छ आर्थिक वर्ष 2082-83 को बचत रकम 9,65,00,00,000 सशस्त्र अनुदानतर्फ प्राप्त हुने रकम 6,00,00,000 3,58,00,000 रूपियाँ रहेको छ। यस्तै संघीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमानित रकम 38,80,00,000 र विशेष अनुदानबाट प्राप्त हुने 52,76,00,000 रूपियाँ रहेको मन्त्री मल्लले बताउनु भएको छ। गोर्खाको बूढ़ी गण्डकी बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि 387 सुरक्षाकर्मीका साथै सेनाका 4 हेलिकप्टर परिचालन गरिएको छ। नेपाली सेनाका 127 जना, नेपाल प्रहरीका 83 र सशस्त्र प्रहरी बलका 177 जना परिचालन गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। हालसम्म 49 जनाको उद्धार गरिएको छ। बाढ़ीले पयौं र बगर गाउँका 35 घरका साथै जलविद्युत आयोजनाको क्याम्प र 6 पुल समेत बगाएको छ। दोभान घट्टेखोला जगत र सल्लेरी गाउँमा ठूलो क्षति भएको चुम्नुम्री गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गुरूङले बताउनुभयो। यसै गरी बाढ़ीले आरूघाट गाउँपालिकाको सेती र मानबु जोड्ने मोटरेबल पुल सहित 2 पक्किलो 4 झोलुङ्गे पुल समेत बगाएको छ। गोर्खाको चुम्नुम्री गाउँपालिका 6 उग्युलुङ खोला थुनिएर अचानक बाढ़ी आएपछि बूढ़ी गण्डकी नदीको बहाव बढ़ेको हो। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
1: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
2: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
1: नाक बन्द हुने समस्या,
2: नाकबाट रगत बग्ने,
1: नाकभित्र मासुको गिर्खा पलाएको,
2: घ्राण शक्ति गुम्ने,
1: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
2: कानको संक्रमण,
1: कान सुन्न गाह्रो हुने,
2: कान बज्ने समस्या,
1: चक्कर लाग्ने,
2: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
1: घाँटी दुख्ने,
2: आवाज बन्द हुने,
1: निल्न गाह्रो हुने,
2: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
1: चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

0: extreme energy drink.
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लाग्यो बेला मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अण्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: सूचना के तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जीव गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथ रोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथ रोग सेन्टर सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
1: सूचना।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: आकस्मिक सेवा, दैनिक बिरानी जाँच सेवा, हाड जोर्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आँख खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98586564555।
5: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
4: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ द्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
5: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्यलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
4: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
5: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802290053, फोन नम्बर 083523400 वा 9802290053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
4: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
5: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।

आफ्नो कार्ड, कार्ड नम्बर, कार्ड एक्सपायरी डेट र सीभीभी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा बैंकमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो बैंक स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, बैंकले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटीपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ज
1: तपाई अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले यो वर्षको बड़ा दशैं आजदेखि शुरू, आसन्न चाडपर्वलाई लक्षित गरेर कर्णालीमा विशेष सुरक्षा योजना तयार, 5,000 बढ़ी प्रहरी परिचालन, बूढ़ी गण्डकी बाढ़ी प्रभावित क्षेत्रमा खोज र उद्धारका लागि 387 सुरक्षाकर्मीका साथै सेनाका 4 हेलिकप्टर पनि परिचालन, 49 जनाको उद्धार लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, लागू औषध ब्राउन सुगर सहित बर्दियाको गुलरियामा एक युवक पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 6 शान्ति टोलका 23 कर्ण मर्स्याङदी मगरलाई लागू औषध सहित नियन्त्रणमा लिइएको बर्दिया प्रहरीले जनाएको छ। भारतको लौकाही बजारबाट नेपालतर्फ गणेशपुर आउँदै गरेका मगरलाई चेक जाँच गर्ने क्रममा लागू औषध ब्राउन सुगर जस्तो देखिने 2 ग्राम पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। बरामद पदार्थ सहित पक्राउ परेका मगरमाथि जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बर्दियाको गुलरिया नगरपालिका 8 स्थित सरजू नदीमा एक युवकको शव फेला परेको छ। 3 दिन अघि हराएका 33 वर्षका स्थानीय समीर शेषको शव भेटिएको प्रहरीले जनाएको छ। नदीमा शव तैरिरहेको देखिएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा शवलाई नदीबाट बाहिर निकालिएको हो। सरजू नदीमा रेलिङ नभएको पुल रहेकाले रातिको समयमा शेष पुलबाट नदीमा खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। यसै गरी बाँकेको डुडुवा गाउँपालिका एक पिपहवाबाट प्रहरीले 32 किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी चौकी खडैचाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा पिपहवामा साइकलमा रहेका स्थानीय 40 वर्षीय राम नरेश कुर्मीलाई पक्राउ गरेको हो। चेक जाँचका क्रममा कुर्मीले चलाएको साइकलको पछाडि स्याउला तथा घाँसभित्र लुकाइछिपाई राखेको गाँजा जस्तो देखिने पदार्थ 10 किलो 220 ग्राम फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतीत सिंह राठौरले कुर्मीको घर कोठा तथा खेतबारीमा खानतलासी गर्दा खेतमा थुप्रो परेर लुकाएर राखिएको थप 22 किलो 300 ग्राम गाँजा बरामद गरिएको बताउनु भएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भेरी खबरमा खबरहरूको सिलसिला अझै जारी छ। अहिलेलाई अर्को विषय।
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नुभयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।

0: जनता केवल पांच दशक देखि
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
3: तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै बिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
2: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली वीरेन्द्रनगर 6 सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-489-117।
4: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्ज।
2: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरफेरसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चलिरहेको छ। अहिलेसम्म 3,435 मतगणना भएकोमा उपसभापति चन्द्रकान्त भण्डारी र महामन्त्री प्रदीप पौडेलले आफ्नो अग्रता फराकिलो बनाउँदै लैजानु भएको छ। कांग्रेस महाधिवेशनमा उपसभापतिमा दुईजना खुल्ला र एकजना समावेशी सहित तीनजना तथा महामन्त्रीमा पनि दुईजना खुल्ला र एकजना महिला सहित तीनजनाका लागि मतदान मतगणना भइरहेको हो। उपसभापति खुल्लातर्फ दुईजना निर्वाचित हुनेमा चन्द्रकान्त भण्डारी 1,686 मतसहित शीर्ष स्थानमा हुनुहुन्छ। उहाँले दोस्रो स्थानका उम्मेद्वारलाई 596 मतले पछाडि पार्नु भएको छ। दोस्रोमा मधु आचार्य 1,090 मत र तेस्रोमा सुरेन्द्र राज पाण्डे 955 मत प्राप्त गर्नुभएको छ। यसैगरी गोविन्द्र भट्टराईले 941, धनराज गुरूङले 719, दीपक गिरीले 497 र प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले 299 मत प्राप्त गर्नुभएको छ। यस्तै उपसभापति समावेशीतर्फ एक पद रहेकोमा विनोद कुमार चौधरी र जीवन परियार बीच तीव्र प्रतिस्पर्धा भइरहेको छ। चौधरीले 896 मत प्राप्त गर्नुभएको छ भने जीवन परियारले 829 मत र फर्मुला मनसुरले 469, रंजित कर्णले 270 र सीता गुरूङले 251 मत ल्याउनु भएको छ। महामन्त्री खुल्लातर्फ दुई पद निर्वाचित हुनेमा प्रदीप पौडेल 2,055 मतका साथ ठूलो अन्तरले अगाडि हुनुहुन्छ। दोस्रो स्थानका लागि उदय शमशेर राणा र डाक्टर सुनिल कुमार शर्मा बीच प्रतिस्पर्धा भइरहेको छ। उदय शमशेर राणाले 159 मत पाउँदा डाक्टर सुनिल कुमार शर्माले 934 मत प्राप्त गर्नुभएको छ। यस्तै अमर सिंह फुन मगरले 819, गुरूराज घिमिरेले 678, नयन सिंह महरले 428, शंकर तिवारीले 82 र डाक्टर सन्तोष उपाध्यायले 49 मत प्राप्त गर्नुभएको छ। महिला महामन्त्री महिलातर्फ भने डाक्टर डिला संग्रौलाको अग्रता रहेको छ। अहिले मतगणना चलिरहेको जनाइएको छ। भेरी खबरको अन्त्यमा अब खेल खबर। आईसीसी पुरूष क्रिकेट विश्वकप लीग टू को अन्तिम श्रृंखला अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा अहिले क्यानाडाले जवाफी ब्याटिङ गरिरहेको छ। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले रोहित कुमार पौडेलको शतकीय पारीसँगै निर्धारित 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको हो। रोहितले 127 बलमा 101 रन बनाउँदा गुलशन झाले 34 बलमा 48, बसिर अहमदले 57 बलमा 30 रन, अर्जुन कुमारले 54 बलमा 23 रन बनाउनुभयो। ओमानका अखिल कुमारले 4 विकेट तथा सुखजिन्दर सिंहले 3 र जाहिद सिहाजातले विकेट लिनुभयो। यो खेल नेपाली टोलीका लागि अंक तालिकामा सुधार गर्ने मात्र नभए आगामी विश्वकप छनौटको बाटो सहज बनाउने महत्वपूर्ण अवसर मानिएको छ। खेल खबरसँगै साँझको भेरी खबर सकियो। विदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक। यो वर्षको बडा दशैं आजदेखि शुरू। आसन्न चाडपर्वलाई लक्षित गरेर कर्णालीमा विशेष सुरक्षा योजना तयार। 5,000 बढ़ी प्रहरी परिचालन। बुढी गण्डकी बाढ़ी प्रभावित क्षेत्रमा खोज र उद्धारका लागि 387 सुरक्षाकर्मी परिचालन। 4 हेलिकप्टर पनि परिचालन। 49 जनाको उद्धार। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि 37,70,39,00,000 रूपियाँको बजेट ल्यायो। अब खर्च गर्ने बाटो खुल्यो। र विश्वकप लीग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दियो। क्यानाडा जवाफी ब्याटिङ गर्दै हवस् त। तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी बिदा हुन्छु। नमस्कार।

0: Mangal Deep, Scent 3-in-1, Perfume-like Fragrance.
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि
3: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टिभी फ्रिज वासिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
3: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858405719 र 9858551715
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस् हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ
2: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याज प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट
3: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्ध पथ लाइन गरिमा विकास बैंक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 9858054899 र 9769-044443
4: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
5: ए दाई के भन्या त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
4: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
5: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
4: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाइ चाहिँ कति हुँदो रहेछ
5: महिनाको नेपाली 24,000-48,000 त कमाइ चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
4: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाइ पनि राम्रै हुने कहाँ बुझ्नुपर्छ बहिनी यसको लागि
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ
6: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्
7: हजुर आज सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90
8: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज

नमस्कार। रेडियो भेरी एफएम 98.7 MHz को प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम।

0: श्री मार्कण्डेय पुराण अन्तर्गत देवी महात्म्यको महिषासुर सेना वध नामको दोस्रो अध्याय पूरा भयो।
1: तपाईहरुको माया विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
2: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
1: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
2: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
1: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
2: साथै सुगर थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
1: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
3: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
3: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
3: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा

0: सर्पले किरा स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्नी बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
1: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेड को छेवैमा सम्पर्क नम्बर 97048 39043 आयुर्वेद उपचार को आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
0: के तपाईं आकर्षक फोटो फ्रेमिंग र डिजाइन को खोजीमा हुनुहुन्छ
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस् हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स रेडियम फिलेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ
0: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याज प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट
1: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर 6 बुद्धपथ लाइन गरिमा विकास मैङ मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43
2: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
3: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
2: अनि नगई भाष त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
3: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
2: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाइ चाहिँ कति हुँदो रहेछ
3: महिनाको नेपाली 24,000-48,000 त कमाइ जो हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
2: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाइ पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
3: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
4: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्
5: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90
6: तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ
0: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने धेरै रिस उठ्ने निन्द्रा नलाग्ने छटपटी हुने बरबराउने नशा तथा लागु पदार्थ सेवन गर्ने मन आत्तिने मनमा धेरै कुरा खेल्ने आत्महत्याको सोच या प्रयास गर्ने धेरै भीडभाडमा बस्न मन नपराउने साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने बाथरोग तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ
1: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली वीरेन्द्र नगर 6 सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल

0: मोबाइल नम्बर 98489317।
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर गानोबोला जन्डिस हर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480 44631। सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
4: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्याहरू र कसोहरू भएको छ मेरा दिनेसै बाइजना भया
5: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
4: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
5: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
1: तपाईँलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइस बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486 36175 र 98489035076।
8: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतरङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँतरङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
6: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
0: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
1: खुशीको खबर
10: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजू बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
10: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारबाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
1: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
10: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढ़ी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
10: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
10: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
10: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Mania, extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाई वा तपाईका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
3: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
4: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
5: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
4: यो सोलर बलियो र भरपर्दछ।
6: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट जानु भएको।
7: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
8: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
9: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
8: भोक लागेको बेला त मिठै खानेकुरा खानु पर्यो नि।
9: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
10: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
8: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
9: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
8: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिल